Shatru Shati Kamera Da Manjana Jaya Pane Dushrupa.

भाई शनि छ बुहारी भनेर सासुले धन्दा बढाउँथिन् ठुलो ठुलाई कसम प्रभु तेरो जेठो छोरो मेरो त्यावरमा जाली सुनरा भाग्ने

0: तेरा माइती पनि देखेको छु मैले, खान्छन् भुटेको मकै। त्यही गुन्द्री ओढ्छन् त्यही गुन्द्री ओछ्याउँछन्, सुत्छन् निर्लामा भोकाई। छन् यस्तै ससुरा मेरा माई तिनी, पुग्दैन हजुरको जोडा। हजुरको छोरी त विवाह गरिदिँदा, बाँधेनुस हाती रथ घोडा। राजाको कुलमा जन्म हुन गयो, विवाह नहुने भयो। यो वृन्दावनमा फूल फुल्यो मधुमालातीको, फूल झै जोवन गयो। कुन चाहिँ मरतले गरिदिन्छ निशाप, कुन दैव दिन्छन् पति। संकोचन सङ्गिनी सबै चलि गए, मन रुन्छ मेरै अति।
1: हजुर, यस्तै वैरागी
0: नाकी पुतली जसुती गरे कि, सुन्दरी मेरी छोरी। दिउँ आवा कसलाई माइले, मेरी माया कि डोरी। नदिँदा पनि दिउँ कसलाई भनी मन पोली, लाग्दैन निन्द्रै राति। भोलिको दिन मनमाउनु पर्छ मैले, बर्जा जै पिटी छाती। कन्यादान दिवस सानु भयो, धर्म प्रहात्रै रह्यो। सोगा सुर्त नमानी पठाई बक्सेवस छोरीलाई, बाली बितेरै गयो। फुल फुल्यो नजरी सबै बनाभरी, घाम लाग्यो सैरी खोला। एक बारको जुनीमा कठै मेरो बुबा, माया नमार्नु होला। बुबाको घरमाथि ठुलो नेवल पाती, त्यो भन्दा ठुलो टुनी। छोरीको कर्जा नखानु बुबाले, पावला छ सातै जुनी। वरुणमा पुत्र किनि ल्याए घरमा, मन्त्रीहरूले जसै। गर्छु म यज्ञ भनेर राजाले, ठिटाली गरे तसै। ए वर्मा पुत्र बेदा र बेसारी, यो यज्ञ खमा महा। लागे बालक थरा थरा कामना, अतन्त डल्दै तान।
2: मेरो नाम तोला थापा, कालीपोखरी वडा नम्बर 8 कान्छो गाविस हो। नमस्कार सबैलाई।
3: नमस्कार, मेरो नाम अनिका खरेल, वडा नम्बर 8 कान्छो गाउँपालिका। आउनु

पत्नी शिलवती र पुत्र गुनिला मालिक हाँसी मुख प्रेमी मित्र र दाजु भाइ सजिला माता पिता सन्मुख आमदानी धनमा र चैन मनमा कण्ठस्थ विद्या सदा यस्तो रूप जान मेला जुलाको पाइन्छ भाग्य छँदा नारायण।

त्यसमा कामदिने कृत नगर उनै श्री रामको पर्थ्यो बस्नु त ब्रह्मचार्य व्रतमा सेवा गुरुको गरी विद्या।

0: गई गयो आयो मृत्यु नजिक आतेस पनि मलाई अवश्य भयो धर्म कर्म यज्ञ विधान तीर्थ र व्रत दानादि कर्मता पर्थ्यो गर्नु सेवा अतिथिको सेवा म गृहस्थी हुँदा तु यादै गरिएन मोहवशले अहिले पछुतो भयो अहिले बल घट्यो हात गोडा रह्यो अब पो बिहाल भयो पर्थ्यो ज्ञान खोजी गरनु सत्सङ वेदान्तले बाँदर झै कुदिरहन्छ मन यो बाँधेर त्यही ज्ञानले पर्थ्यो लानु परमात्मा चिन्तनमा त्यो बेला हाँस्दै गयो बुढो भई सबै कुरा बस्यो मलाई साथ कसले दियो अब यो सारा व्यवहार छाडी बनमा बस्ने गरी जाउँ भने अन्नमै प्राण रहन्छ कलीमा छोटला भन्ने डर हुने त्यसैले घरमै बसेर पनि म आत्मा सुधार्छु भने रातो दिन हरिनाम जपे होला कि भन्ने आशा भने यो चिन्तामणि हो मनोरथ दिने वैकुण्ठको साँगु हो नौका हो अब भव सिन्धु अमृत हो सम्पूर्ण ब्रह्माण्डको
1: नन्दलाल गिरी सन्यासी हुँ यो भजन राख्न मन छ भजनारायण भजनारा

0: को फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
3: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165। गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भुच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल

0: सुरक्षित स्थानमा सरौ तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंख संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोताबीचमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलु 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलु .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाई हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलांश, कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोरानी गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ, यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौँ। यो हामी सबैको दैनन्दिन कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौँ। कार्यक्रमको शुरूआत गरौँ नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मन राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सबातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुरकै सारी ज्ञान हवस सुजनले मानुन बडाले पनि।
2: नमस्कार,
3: रेडियो सैलम सामुदायिक एफएम 92.7 MHz बाट म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल आषाढ कृष्ण पक्ष सन् 2026 जुलाई 4 तारिक आषाढ विश्वते शनिबार, चौथी तिथि उत्तरायण, ग्रीष्म ऋतु रौद्र नाम सम्बत सर, धनेष्ठा नक्षत्र प्रवर्धजो, कुम्भ राशिको पश्चिममा कालो चन्द्रमा छन्। सायद गर्दा कस्तो हुने, आजका जोगिनी नैर्तेमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 34 घडी 29 पलका छन्, उदय 5:14 अस्तय 19:02 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
4: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समज पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठासो ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पुर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरुको आज तपाईको समय सामान्य छ। तपाईको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईका शत्रुहरु देखि अलिकति केही पोल्टो नै हुनु होला, बोल्दाखेरिमा पनि अलि होस राखेर बोल्नु होला। सबै कुरा विचार गरेर काम गर्दै लैजानुस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। तपाईलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चीजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नु होला, बडो सावधानी अपनाउनु होला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। तपाईलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। पढाई लेखाईको काममा समय निकै जान सक्छ। विदेशी यात्राको सम्भावना पनि छ। विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति हुने देखिएको छ। धनु राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्ने छ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। तपाईका साना ठूला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरु आज तपाईको समय राम्रो छ। तपाईले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईको परोपकारको काममा समय अलिकति जान्छ, त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। तपाईको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीकोट चरी भ्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित बद्रीप्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछ।

0: Das Lamoge la ta ta lo.
1: La sofa fulatta si della namaskar se va jale jalo pasau de. Kutis patra anusar lo barga jokko sathma upasthit bhaisakeko chu. Ma nirash lama pakrin.
2: आजा विक्रम सम्वत 2083 असार 20 गते शनिबार जुलाई 4 तारिक बुद्धिस्ट पात्र अनुसार आज धव नव चुगु 19 गते बाग्नेमा आजको जोक कस्तो छ मृतकको नाम गरी पुण्य कामहरू घेवाहरू गर्न त्यति राम्रो दिन छैन छेवर गरी केश गर्ने केश काट्ने दिन राम्रो छ आजको ठेजर सा नी छ सा भनेको माटो नी भनेको दुईटा यहाँहरू दुईटाको भेटघाट हो आज र आजको जोगिनी नैरती परेको छ यहाँहरूले विचार गर्नुहोस् र आजको कुन चाहिँ देवताको तिथि परेको छ भन्दा साङ्गे महाकालाको तिथि परेको छ साङ्गे महाकालाको पाठ पूजा गरे धेरै राम्रो हुनेछ लोबर्गा
1: हेलो मुसा बरुको मित्रलाई सिसा देखिएको छ घर गर घरसीमा थाकाटुको आउन सक्छ चोट पर लाग्न सक्छ होसियार गर्नुहोस् राम्रो हुनेछ लाङ्लो गाई बरुको मित्रलाई लासा देखिएको छ सबै कुरा राम्रै हुनेछ काक्रो बाघ बरुको मित्रलाई सोक्षा देखिएको छ धर्मको टिटी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ हे ल बिरालो बरुको मित्रलाई सोक्षा देखिएको छ धर्मको टिटी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ हे र बिरालो बर्गको मित्रलाई सोक्षा देखिएको छ धर्मको टिटी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ ढुक्लो गरुल बर्गको मित्रलाई राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ ढुल्लो नाग गुरुको मित्रलाई राम्रो देखिएको छ कुनै पनि पिर्न बाटो छैन आय आज राम्रै हुनेछ
2: तालो घोडा वर्गको मित्रलाई आज राम्रो यहाँले गरेको गर्नु खोजेको काम सम्पूर्ण सिद्ध भएर जानेछ लुग्लो भेडा वर्गको मित्रलाई आज राम्रो तपाईँले पनि गर्नु खोजेको कामहरू एकदम शान्ति र सजिलो तरिकाबाट सम्पन्न हुने देखेको छ टेलो बाँदर वर्गको मित्रलाई आज राम्रो यहाँले पनि गरेको काम अत्यन्तै सफल भएर जानेछ झ्यालो चरा वर्गको मित्रलाई आज राम्रो तपाईँले नि गरेको गर्नु खोजेको काम कुनै प्रकारको विघ्न बाधा नहुने देखेको छ खिलो कुकुर वर्गको मित्रलाई राम्रो तपाईँले पनि गरेको कामहरू अत्यन्तै सफल भएर जानेछ फाग्लो भन्दल वर्गको मित्रलाई आज सिसा तपाईँको त्यति राम्रो दिन छैन त्यस कारणले तपाईँले अलिक होसियार गर्नुपर्ने लिना दिन अलिक टाढो यात्रा त्यति राम्रो छैन त्यस कारणले तपाईँ अलिक विचार गरेर गर्नुभयो भने राम्रो हुनेछ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीकोट चरीयाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग हेरी कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन
3: सुनौलो बिहानी सुन्दै हुनुहुन्छ सुनौलो बिहानीमा भर्खरै तपाईँले लामा गुरु डुक्पा लामाबाट लामा राशिफल श्रवण गरिसक्नु भएको छ श्रोताबिन धैर्य र साहसका साथ समयको परिवर्तन सँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सकौं हाम्रो कर्म र व्यवहारमा परिष्कृत गरौं छाडा प्रवृत्ति वर्तमानको लागि चुनौती भएर आएको छ यस कुराको हेक्का राखौं सुनौलो बिहानीले हामी सबैलाई सत्प्रेरणा भरे राशिफल अंश पछाडि अब भने तपाईँलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईँलाई सुनाउनेछौ श्रोता आज शनिबार पनि सदा नै रेडियो शुभारम्भ बिहान 5 बजेबाट भइसकेको छ 5 देखि 5:15 सम्म रेडियो शुभारम्भ सुनिसक्नुभयो 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा श्रवण गरिसक्नुभयो 5:30 देखि 6 बजेसम्म भजनहरू 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी कार्यक्रम सुन्दै हुनुहुन्छ सात बजेदेखि सातीसम्म सैलुङ फेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। सातीसदेखि आठ बजेसम्म राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। आठ बजेदेखि आठ पन्ध्रसम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ। आठ पन्ध्रदेखि नौ बजेसम्म चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। नौ बजेदेखि नौ पन्ध्रसम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। नौ पन्ध्रदेखि दस बजेसम्म सैलुङ देउराली सुन्न सक्नुहुनेछ। दस बजेदेखि दस पाँचसम्म थामी भाषाको समाचार, दस पाँचदेखि एघार बजेसम्म पप गीतहरू, एघारदेखि बाह्रसम्म हिन्दी गीतहरू, बाह्रदेखि एक बजेसम्म लोकदोहोरी गीतहरू, एक बजेदेखि दुई बजेसम्म चलचित्रका गीत, दुई बजेदेखि दुई पन्ध्रसम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। दुई पन्ध्रदेखि तीन बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। तीन बजेदेखि तीन पन्ध्रसम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। तीन पन्ध्रदेखि चार बजेसम्म लोक दोहोरी गीतहरू, चार बजेदेखि चार पन्ध्रसम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। चार पन्ध्रदेखि पाँच बजेसम्म लोक पप गीतहरू सुन्न सक्नुहुनेछ। पाँच बजेदेखि छ बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। छ बजेदेखि छत्तीससम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। छत्तीसदेखि सात्तीससम्म इसाई डबली रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। सात्तीसदेखि आठ बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। आठ बजेदेखि आठ पैंतालिससम्म गीतहरू सुन्न सक्नुहुनेछ। आठ पैंतालिसदेखि नौ पन्ध्रसम्म आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। नौ पन्ध्रदेखि दस बजेसम्म फेरि पनि पुराना निकै मिठा आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। दस बजे रेडियोका आजका सम्पूर्ण सेवा बन्द रहनेछन्। श्रोताबिन, भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक सुनिसक्नु भएको छ। अब हामी साथमा मौलिक लोक संस्कार र संस्कृतिले भरेका भजन श्लोकहरू तपाईँलाई सुनाउनेछौ। कार्यक्रमको शुरूमा दोलखा कालीजो गाउँपालिका जमार्सीका ज्येष्ठजन खड्गबहादुर राउतले नेतृत्व गर्नुभएको यो निकै मिठो लोकधुन शास्त्रीय लोक भजन तपाईँलाई छोड्दैछौं।

त्यसरी भन्दाखेर हो ससुराजी त महाराजा भन्न लागे यसुरजे माता हजुरले मलाई वरदान दिनुहुन्छ भने नारायण।

कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले शास्त्रीय लोक भजन तपाईँलाई सुनाइसकेका छौ। यो भजनलाई नेतृत्व गर्नुभएको थियो दोलखा कालिचो गाउँपालिका वडा नम्बर 7 वरिष्ठ नागरिक खड्ग बहादुर रावले र साथमा हुनुहुन्थ्यो भजन पारथीहरू पनि। वर्तमान अवस्थामा लोपोन्मुख रहेका लोक परम्पराहरूको अनुसन्धान, संरक्षण, सम्वर्धन, जगेर्ना अनि लिपिबद्ध गर्न ढिला भइसकेको छ। यो काल जय स्वर दोलखा कालिचो गाउँपालिका वडा नम्बर 9 ज्येष्ठजन सूर्य प्रसाद ओलीको हो। यस्ता आवाजहरू, यस्ता कला अनुभव बिस्तारै बिस्तारै

0: उमेरमा 96 वसन्त पार गरिसक्नु भएको छ। भजन प्रवीणको नामले परिचित हुनुहुन्छ। कृष्णप्रसाद सोलागाईको वर्तमान आवाज कस्तो रहेको छ? उहाँको आवाजमा सजिएको श्लोक तपाईँलाई थाहा छ।
1: सुनैको बोला हुन्छ भन्सीहरूको सिंह बाँचे पछि सिंह शान्त भएर जान्छ पछि जो आओस कमल कसी संसार दिए संसार

Hajarayoni bhaye.

0: देख्नुहुन्छ सुनौलो बिहानीमा हामीले राशि फलाउँछ रेडियो सयौंबाट प्रसारण हुने कार्यक्रमका झलकहरू त्यसै गरी लोक संस्कृतिमा आधारित रहेर दोलखाको भेग र भूगोलमा रहेका ज्येष्ठजनहरूको मुखार बिन्दुबाट प्रकट भएका आवाजहरू पनि तपाईँलाई सम्प्रेषण गरिरहेका छौं। हामी लोक संस्कृतिमा धनी छौं। लोक संस्कृतिको छुट्टै पहिचान र महत्व छ। संसारकै धनी देश नेपाल हो लोक संस्कृतिको दृष्टिकोणले हेर्ने हो भने, तर पछिल्लो समय लोक संस्कृतिमा निराशा बढ्दै गएको छ। पछिल्ला पुस्ताहरूले यसलाई सिरुपर नगरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरिरहेका छन्। त्यसैले लोक संस्कृतिको आफ्नै मौलिकता छ, यसलाई कसैले पनि भुल्नु हुँदैन भन्ने हामी सबैको अनुरोध हो। जगेर्नका लागि सबै नेपाली एकजुट हुनुपर्छ। युवा पुस्ता पाश्चात्य गीत संगीतमा भन्दा पनि आफ्ना मौलिकता बचाउन लाग्न सके मात्रै नेपालको संस्कृति जोगिन्छ। अहिलेको पुस्ता रोजगारी र अध्ययनका लागि सहर तथा विदेशमा बस्ने गरेका छन्। यसकारण अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई राम्रोसँग संस्कृति हस्तान्तरण गर्न पाएन। पछिल्लो पुस्ताले विदेशी संस्कृतिको देखासेखी गर्ने गरेको छ। संस्कृतिको संरक्षण गर्नु सचेत नागरिकको कर्तव्य हो। देखासेखीको नाउँमा पश्चिमी संस्कृतिको अनुसरण गर्दा हाम्रो पहिचान बोकेका मौलिक संस्कृति इतिहासमा मात्रै सीमित हुने होइनन्। अब पहिचान जोगाउन संस्कृतिको संरक्षणमा जुट्नुपर्छ भन्दै कार्यक्रम सुनौलो बिहानीको अन्तिम भागमा आइपुगेका छौं। भोलि बिहान फेरि पनि हामी यी र यस्तै सवाल र प्रसंगका साथ तपाईँ सामु उपस्थित हुने नै छौं। कार्यक्रम सुनौलो बिहानी तपाईँलाई कस्तो लाग्छ? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन अनुरोध गर्छौं। तपाईँको गाउँटोल बस्तीमा पनि यस्ता अब्बल दृष्टजन हुनुहुन्छ जसको मौलिकता छ, भजन कीर्तनका पारखी हुनुहुन्छ। हामीसम्म सम्पर्क गराएर संरक्षणका लागि हातेमालो गर्न अनुरोध गर्छौ। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको यो सुन्दर बिहानीबाट हामी सम्पूर्ण कार्यक्रम निर्माण टोली बिदा माग्छौ। नमस्कार।
1: होइन साइना दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा

0: सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइन ठाउने कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
1: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
0: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
2: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार कक्षा 11 को भर्ना सम्बन्धी सूचना
3: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
3: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट कम्प्यूटर साइन्स ल आम संचार लगायत व्यवस्थापन मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ हाम्रा सेवा तथा सुविधाहरू
4: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था व्यवस्थित पुस्तकालयको व्यवस्था नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ
4: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन
3: सम्पर्कका लागि फोन नम्बर 9854-045-973 9851-34-33-99 गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा
1: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
1: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाणपत्र सम्मान पत्र तयार गरिन्छ
1: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
1: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844-32-25-13 र 9804-087-66
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौं।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजे को सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश। 3.5 महिनामा 2721 जन विपदका घटना, 127 जनाको मृत्यु, 773 जना घाइते। र दोलखाको लप्चीमा ड्रोन उडाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका 2 युवा रिहाई।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्यीय नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुवा बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3 चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। यस वर्ष शुरू भएपछि वैशाख 1 देखि 19 गते असार 19 गतेसम्म विपदका घटनामा परि 127 जना नागरिकले ज्यान गुमाउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल 2721 विपदजन्य घटनामा 127 जनाको मृत्यु भएको तथा 773 जना घाइते हुनु भएको छ। ती विपदमा 3722 परिवार प्रभावित पनि हुनु भएको प्राधिकरणले हिजो सार्वजनिक गरेको बुलेटिनमा उल्लेख गरिएको छ। सबैभन्दा बढ़ी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते हुनु भएको छ। त्यस्तै लेक लागेर 54 घटनामा 21 जनाको मृत्यु, 34 जना घाइते, चट्याङका 205 घटनामा 19 जनाको मृत्यु, 98 जना घाइते हुनु भएको छ। त्यस्तै सबैभन्दा बढ़ी घटना भने आगलागीका भएका छन्। आगलागीका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते हुनु भएको छ। जनावर आक्रमणबाट 147 घटना भएकोमा 14 मृत्यु र 82 जना घाइते हुनु भएको छ। हावाहुरीका 474 घटना घटेका र ती घटनामा परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते हुनु भएको प्राधिकरणले जनाएको छ। यस्तै बाढ़ी, पहिरो, भारी वर्षा, डुंगा पल्टिएर, वन डढ़ेलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा मात्र विभिन्न 27 जिल्लामा 31 विपदका घटना भएको र ती विपदमा परेर 1 जनाको मृत्यु भएको छ भने 15 जना घाइते हुनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको 100 दिनमा जनताबाट 41,500 गुनासो आएका छन्। 2082 साल चैतदेखि 2083 असार 18 गतेसम्म 41,554 गुनासो जनताले हेलो सरकारलाई चिपाएका हुन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको उपसचिव एवं हेलो सरकारका प्रमुख कृष्ण सापकोटाले यो सरकार गठन भएपछि अत्यन्त धेरै गुनासो जनताबाट आएको जानकारी दिनुभयो। हेलो सरकारमा यसअघि वार्षिक रूपमा 15-16,000 गुनासो जनताबाट आउँथे, सम्बोधन पनि थोरै हुन्थे। उहाँले भन्नुभयो, नयाँ सरकार गठन भएपछि 100 दिन अर्थात 3 महिनामा 41,000 554 गुनासो जनताबाट आए। गुनासो झण्डै तीन वर्ष जतिको तीन महिनामै प्राप्त भएका छन्। आर्थिक वर्ष 2080-81 11,983 गुनासो र आर्थिक वर्ष 2081-82 17,966 गुनासो आएको सापकोटाले जानकारी दिनुभयो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको मन्त्री परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था रहेको छ। शासकीय सुधारका लागि 100 दिनमा गरिने 100 कार्यसूची सार्वजनिक गरेको वर्तमान सरकारले शासकीय र प्रशासनिक सुधारमा अपेक्षाकृत उपलब्धि हासिल गरेको देखिएको छ। खास गरेर सरकारी कार्यालयमा हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार, फाइल हराउने र लुकाउने प्रवृत्ति निश्चित भई अहिले सर्वसाधारण नागरिकले सरकार भएको अनुभूति गरेका छन्। कर्मचारी संयन्त्रमा मौलाएको ट्रेड युनियन खारेजी भएसँगै सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्न थालेका छन्। प्रशासनिक सुधार जस्ता कार्यक्रमले नागरिकलाई वर्तमान सरकारबाट सुशासन कायम हुन्छ भन्ने भरोसा जगाएको छ। 2082 साल फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट करिब 2/3 जनमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीले गत चैत 13 गते एकल बहुमतको सरकार बनाएको थियो। नियमित रूपमा प्रक्रिया पुर्याएर साबुन पानीले राम्ररी हात धुँदा मौसमी रूगाखोकी, श्वास प्रश्वासबाट हुने संक्रमण, टाइफाइड, झाडा पखाला लगायतका थुप्रै संक्रमणबाट बच्न सकिन्छ। विशेषज्ञका अनुसार संक्रमण फैलन नदिने हो भने हात धुनु सबैभन्दा बढ़ी प्रभावकारी तरिका हो। यसै सन्दर्भमा हामीले दोलखाका केही नागरिकलाई तपाईंले हातको सरसफाईमा कतिको ध्यान दिने गर्नुभएको छ भनेर सोधेका छौं।
3: हरिप्रसाद नेउ भने भीमेश्वर नगरपालिका वार्ड नम्बर 6 रामकोट। केही काम गरेपछि हात धुइन्छ, साबुन पानीले हात धुने, खाना खानु अघि पनि धुने, खाना खाइसकेपछि। मेन कुरो त स्वास्थ्य हो, हातबाटै जान्छ सबै थोक, त्यस कारणले हात सफा गर्दाखेरि स्वास्थ्य रहन्छ।
4: मेरो नाम चिना नेपाली, घरमा बुढी आमा हुनुहुन्छ। पहिला अब उसै अब टोयलेट बसेर अब हात नधोइकन बस्ने आमा, त्यतिखेर पानी हुँदैन थियो नि त, अनि अहिले त अब पानी छ, अब आमा पनि सरसफाई नै बस्नुहुन्छ, बिहानै हात धुनुहुन्छ, बेलुकै हात धुनुहुन्छ, दिउँसै हात धुनुहुन्छ, खाना पकाउने बेला पनि, टोयलेट गएर आएपछि पनि अब त्यही धेरै आमा पनि परिवर्तन हुनुभयो, बुढाबुढी अवस्थामा नि भने जस्तो लाग्छ, खुसी लाग्छ, त्यसले गर्दा रोगहरू पनि कम लागिरहेको छ।
5: साबुनले हात नधुइकन म घिन लाग्छ, टोयलेट गए पनि हात नधुइकन म खान मन लाग्दैन, बिहान दुर्ग उठ्यो अब हात नधुइकन पानी छुनेर गाह्रो लाग्छ मलाई, अनि हात सबर सफाई गरेर म, अनि कहिले काहीँ फोहोरले दियो भनेदेखि मलाई डुवालाई हाल, सुगर सफा गरेर भनेदेखि आफ्नै जीवनलाई फाइदा हुन्छ।
6: मेरो नाम भगवती बस्ने, मेरो काउले हातको साफसफाई त अब गरेको छ, बिहान टोयलेट जाँदा हात साबुन लाएर धोयो, मुख खोकाल्यो, मञ्जन गरिदियो, बेलुका सुत्ने बेलामा नि हात खुट्टा धोएर सुतिन्छ। यो आफ्नो देहले लिँदैन, आफ्नो स्वास्थ्यलाई राम्रो होस् भन्नको लागि अब त्यहाँ बच्चाहरूलाई पनि यहाँ त्यहाँ हात धोएर चप्पल लाएर खुट्टा नधोइकन भित्र नटेका हो भनिन्छ।
7: अविनाश, तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उडाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहनुभएका दुई नेपाली हिजो रिहा हुनुभएको छ। काठमाण्डुका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगर लप्ची घुम्न आउनु भएको बेला सीमा क्षेत्रबाट ड्रोन उडाउनु भएको थियो। ड्रोन चिनिया भूभागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले उहाँहरूलाई नियन्त्रणमा लिएको थियो। चिनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिहरूले उहाँहरूलाई हिजो तातोपानी अध्यागमन कार्यालयका प्रमुख पद्मराज तिमाल सिन्हा, सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट तातोपानीका प्रहरी निरीक्षक लीलाराज फुन्जेल सहित अन्य प्रशासन प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको अध्यागमन कार्यालयले जनाएको छ। नेपाली पक्षले औपचारिक पत्रचार मार्फत रिहाईको अनुरोध गरेपछि चिनिया पक्षले सोधपूछ र कानूनी प्रक्रिया पूरा गरेर उहाँहरूलाई रिहाई गरेको हो। निवेदन वन कार्यालय दोलखाले माघको आधारमा निशुल्क विभिन्न जातका बिरूवाहरू वितरण गरिरहेको छ। कार्यालयको चालू आर्थिक वर्ष 2082/83 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जिल्लाका सामुदायिक वन, निजी वन, कबुलेती वनका लागि माघको आधारमा विभिन्न जातका फलफूलका बिरूवा वितरण गरिएको जनाएको छ। वन कार्यालय दोलखाले सुन्तला, कागती, लप्सी, धुपी, कल्की, अमला, लालीगुडास लगायतका बिरूवाहरू वितरण गरिरहेको हो। दोलखाको मेलुङ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्दै उत्कृष्ट विद्यार्थी सम्मान शिक्षक मेन्टरिङ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गाउँपालिकाभित्रका विद्यालयबाट उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालन गरिएको शिक्षक मेन्टरिङ कार्यक्रममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। गाउँपालिकाका अध्यक्ष हीरा कुमार तमाङले सहभागी शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। गाउँपालिकाको अनुसार विद्यार्थीको उत्कृष्ट उपलब्धिको कदर गर्दै उहाँहरूलाई थप अध्ययनका लागि प्रेरित गर्नुको साथै शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। रामेछाप उद्योग वाणिज्य कार्यालयलाई नमूना कार्यालयको रूपमा घोषणा गरिएको छ। बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले उक्त कार्यालयलाई नमूना कार्यालय घोषणा गर्नुभएको हो। उद्योग तथा वाणिज्य कार्यालय रामेछापलाई एकल बिन्दु सेवा केन्द्र नमूना कार्यालयको रूपमा घोषणा गर्नुहुँदै मन्त्री श्रेष्ठले सेवाग्राहीको विश्वास जित्ने गरी पारदर्शी, छिटो र नागरिक मैत्री सेवा प्रवाह गर्न कार्यालयलाई निर्देशन दिनुभएको थियो। लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा सोलुखुम्बु जिल्ला अस्पताल फाप्लो समस्यामा परेको छ। स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले 80 लाख भन्दा बढ़ी भुक्तानी पाउन नसकेको हो। गत आर्थिक वर्ष देखिएको स्वास्थ्य बीमा बापतको 80 लाख बढ़ी रकम भुक्तानी लिन नसक्दा अस्पतालका क्रियाकलापहरू प्रभावित बनेको अस्पतालका प्रशासन प्रमुख सानी शेर्पाले बताउनुभयो। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ। बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश। 3.5 महिनामा 2721 विपज्जन्य घटना, 127 जनाको मृत्यु, 773 जना घाइते। र दोलखाको लप्चीमा ड्रोन उडाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
1: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
1: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: अरे यही थियो त, कहाँ सरे आजकल?
4: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेऊ?

0: के हुनु नि अभि मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ तर कहीँ देख्दिन अन्तै सरेछ कि क्या हो
1: हो नि रामा चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि
0: ए मलाई त थाहै थिएन जानकारीको लागि धन्यवाद है तिमीलाई
1: हजुर हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68 बलराम कर्मचार्य 98 44 13 83 14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा
2: जागिर खाने मौका त आएको थियो नि तर
3: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
2: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
3: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
4: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
5: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
4: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ, ल्याउने।

0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
1: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860598988। पलाञ्चोक बेकारी साड्डो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
2: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
3: दोलखा जिल्लाका सम्पूर्ण पन्छीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रेप्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
2: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
3: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकिरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
2: फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पन्छीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पन्छी तथा पन्छी जन्य उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने,
3: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, अकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
2: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
3: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
3: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
4: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
2: तपाईँ गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
4: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
2: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू
3: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
2: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
3: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
4: सम्पर्कका लागि फोन नम्बर 9854549773, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रममा आजको पत्रपत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आज राष्ट्रिय दैनिक अखबारले छापेको विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल असार महिनाको 20 गते शनिबार आज प्रकाशित पत्र पत्रिकाले प्रमुख निर्वाचन आयुक्त मा कार्की तथा आयुक्तहरूमा सुब्बा र वाग्लेको नाम सिफारिश, आशा जाग्यो आशा बढ़्यो गुनासो, कांग्रेस विवाद विभाजन उन्मुखमा 2083 साल शुरू भएता विपज्जन्य घटनामा 127 को मृत्यु, 773 जना घाइते लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। जाग्यो आशा बढ़्यो गुनासा। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको 100 दिनमा जनताबाट 41,500 गुनासा आएका छन्। 2082 साल चैत 13 देखि 2083 असार 18 गतेसम्म 41,554 गुनासो जनताले हिलो सरकार मार्फत टिपाएका हुन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव एवं हिलो सरकारका प्रमुख कृष्ण सापकोटाले यो सरकार गठन भएपछि अत्यन्त धेरै गुनासो जनताबाट आएको जानकारी दिएर भए हिलो सरकारमा यसअघि वार्षिक रूपमा 15-16 हजार गुनासा जनताबाट आउँथे, सम्बोधन पनि थोरै हुन्थ्यो। अहिले उहाँले भन्नुभयो, नयाँ सरकार गठन भएपछि 100 दिनमा अर्थात 3 महिनामा 41,554 गुनासो जनताबाट आए। गुनासो झण्डै 3 वर्ष जतिको 3 महिनामै प्राप्त भएका छन्। यो खबर आज गोर्खा पत्रले लेखेको छ। 2083 साल शुरू भएता विपज्जन्य घटनामा 127 जनाको मृत्यु, 773 जना घाइते। यस वर्ष शुरू भएपछि वैशाख 1 देखि असार 19 गतेसम्म विपज्जन्य घटनामा 127 जना नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार यो अवधिमा भएका कुल 2,721 विपज्जन्य घटनामा 187 जनाको मृत्यु भएको छ तथा 773 जना घाइते हुनुभएको छ। ती विपदमा 3,722 परिवार प्रभावित भएको पनि प्राधिकरणले सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख गरिएको छ। सबैभन्दा बढ़ी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते हुनुभएको छ। त्यस्तै लेक लागेर 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङका 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते हुनुभएको छ। यस्तै सबैभन्दा बढ़ी घटना भने आगलागीका भएका छन्। आगलागीमा 830 घटनामा परेर 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते हुनुभएको छ। जनावर आक्रमणमा का कारण 147 घटनामा 14 को मृत्यु र 82 जना घाइते हुनुभएको छ। हावाफुरीका 474 घटना भएका र ती घटनामा परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते भएको पनि प्राधिकरणले जनाएको छ। यस्तै बाढ़ी, पहिरो, भारी वर्षा, डुंगा पल्टिएर, वन डढेलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जनाएको छ। प्रवक्ताका महतका अनुसार पछिल्लो 24 घण्टामा मात्र विभिन्न 27 जिल्लामा 21 वटा विपदका घटना भएको र ती विपदमा परेर 1 जना मृत्यु भएको तथा 15 जना घाइते हुनु भएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। प्रमुख निर्वाचन आयुक्त मा कार्की तथा आयुक्तहरूमा सुब्बा र वाग्लेको नाम सिफारिश। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिश गर्न निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था रहेको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। कांग्रेस विवाद विभाजन उन्मुख।
विशेष महाधिवेशनबाट आएको नेतृत्व प्रति असहमति जनाउँछ। असहमत कांग्रेस नै वर्तमान सभापति सर्वबहादुर देउवा पोख्रेलले नयाँ राजनीतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेको छ। पार्टीभित्र संस्थापन पक्ष एकप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्न कार्यालय मार्फत पार्टी गतिविधि अगाडि बढ़ाउने निर्णय लिएको छ। सामान्यतया राजनीतिक दल विभाजनमा यस्तै गतिविधि सतहमा आउँछन्। पार्टीगत अवस्था सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सहित संस्थापन पक्षका नेताहरूको पछिल्लो धारणा तथा महाधिवेशन तयारीका विषयमा छलफल गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार गोलपुटार स्थित आफ्नै निवासमा निकट नेताहरूको बैठक बोलाउनु भएको थियो। उक्त बैठकले एकताको पक्षमा सभापति सहित संस्थापन पक्षका नेताहरू गम्भीर नदेखिएको समीक्षा गर्दै 15 महाधिवेशन तयारी सम्बन्धी गतिविधि तीव्र बनाउने निर्णय लिए हो। यसले कांग्रेसको विवाद थप जटिल बनाएको छ। 15 महाधिवेशन तयारी सम्बन्धी गतिविधिका लागि बाइस असरमा महाराजगंज चुनादेवीमा पार्टीको 15 महाधिवेशन तयारी समितिको केन्द्रीय सम्पर्क कार्यालय औपचारिक रूपमै उद्घाटन गर्ने र लगत्तै राष्ट्रिय भेलाको मिति तोक्ने निष्कर्ष निकालेको नेता एनपी साउदले बताउनुभयो। असर 22 केन्द्रीय सम्पर्क कार्यालय उद्घाटन गर्ने निर्णय भएको छ। कार्यालय उद्घाटनपछि त्यही बैठक बसेर राष्ट्रिय भेलाको मिति पनि घोषणा गरिनेछ। वहाँले भन्नुभयो, देउवा पक्षले 7 प्रदेशको अगुवा भेला सम्पन्न गरिसकेको छ। अर्का नेता बीन विश्वकर्माले सम्पर्क कार्यालयबाटै महाधिवेशनको तयारीका सम्पूर्ण काम अघि बढ़ाइने बताउनु भएको छ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको लप्सी क्षेत्रमा सीमा पार गरी टुन उडाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहनुभएका दुई नेपाली युवा हिजो रिहा हुनु भएको छ। काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगर लप्सी घुम्न आउनु भएको बेला सीमा क्षेत्रबाट डुन उडाउनु भएको थियो। डुन चिनिया भूभागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले उहाँहरूलाई नियन्त्रणमा लिएको थियो। चिनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उहाँहरूलाई हिजो तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमा राज तिमाल सिन्हा र सोसुर प्रहरीको सीमा सुरक्षा पोस्ट तातोपानीका प्रहरी निरीक्षक लीलाराम फुन्जेल सहित अन्य प्रशासन प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको अध्यागमन कार्यालयका प्रमुख तिमल सिन्हाले बताउनुभयो। उहाँको अनुसार नेपाली पक्षले औपचारिक पत्रचार मार्फत रिहाईको अनुरोध गरेपछि चिनिया पक्षले सोधपूत र कानूनी प्रक्रिया पूरा गरेर उहाँहरूलाई रिहाई गरेको हो। डिभिजन वन कार्यालय दोलखाले माकको आधारमा निशुल्क विभिन्न जातका बिरूवा वितरण गरिरहेको छ। कार्यालयको चालू आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अनुसार जिल्लाका सामुदायिक वन, निजी वन, कबुलेती वनका लागि माकको आधारमा विभिन्न जातका फलफूल वितरण गरिएको जनाएको छ। वन कार्यालय दोलखाले सुन्तला, कागती, लप्सी, धोपी, कल्की, अमला, लाली गुडास लगायतका बिरूवाहरू वितरण गरिरहेको छु। दोलखाको मेलुङ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्दै उत्कृष्ट विद्यार्थी सम्मान शिक्षक मेन्टरिङ कार्यक्रम आयोजन गरेको छ। कार्यक्रममा गाउँपालिकाभित्र विद्यालयबाट उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै शिक्षण सिकाई प्रक्रियालाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालन गरिएको शिक्षक मेन्टरिङ कार्यक्रममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ। लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा सोलुखुम्बु जिल्लाको जिल्ला अस्पताल फाप्लु समस्यामा परेको छ। स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले 80 लाख भन्दा बढ़ी भुक्तानी पाउन नसकेको हो। गत आर्थिक वर्षदेखि स्वास्थ्य बीमा बापतको 80 लाख बढ़ी रकम भुक्तानी लिन नसक्दा अस्पतालका क्रियाकलाप प्रभावित बनेको अस्पतालका प्रशासन प्रमुख स्वानी शेर्पाले बताउनुभयो। अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीहरूको परीक्षण गरे बापतको सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ। तर सरकारले समयमै रकम भुक्तानी नदिँदा भुक्तानी रकम बढ़दै गएको उहाँले बताउनु भएको छ। स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा औषधि तथा उपकरण खरिद, कर्मचारीहरूको तलब, भत्ता भुक्तानी तथा अन्य नियमित कामको व्यवस्थापनमा समस्या परेको उहाँले बताउनु भएको छ।
यो खबर सँगै आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा समाचार सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर? सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
3: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।
7: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एकले गुनगुन गरिरहेको?
7: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
7: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
6: हजुर, हाम्रा सेवाहरू
7: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 98446-46-69-08 98446-46-69-08।
6: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
7: राँगाको मासु पाइने पसल भएको घर सँगै।
9: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ।
10: हत्तेरिका फस्यो यार, फेरि
11: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
12: ओहो, हो त रहेछ त गाँठे।
10: होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोट पार्टी खोलाको
11: हो नि गुरुबा, त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
10: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
12: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटी खोला चरीकोट दोलखा।
11: हाम्रा सेवा तथा सुविधाहरू,
10: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-00019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
4: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
4: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
3: कति बिग्रेको हो?
0: होइन है साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री, वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-6-77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार। धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
5: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू:
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। ए बीएस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एकले गुनगुन गरिरहेको?
7: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
7: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजस्थाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
7: राँगाको मासु पाइने पसल भएको घर सँगै।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ। सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याबलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय सिंगरटी, दोलखाद्वारा जनहितमा जारी सन्देश।
4: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मनछुने लयमा चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ हेर्न र सुन्न नभुल्नुहोला लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याकी कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिनँ। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर। म माथि कुनै वज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपराह चार बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
2: पारे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: भनी हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट, पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9815106595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9815106590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
0: लोकसेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धानीकोमा लैजा भन्या।
9: अब के को धानीकोमा नि? धानीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
1: त्यहाँ चाहिँ के हुन्छ नि?
9: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
10: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577079।
1: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।

0: grip on ya. Extreme energy drink.
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

बैतेश्वर गाउँपालिका वडा नम्बर 6 बडा मेरो नाम चाहिँ बुथी नेपाली हो। यो रेडियो सैलुङ धेरै भन्दा गाउँवासी खुलेको हुन्थ्यो र गाउँवासी खुलाउँदाखेरि गाउँवासी चल्दा चाहिँ धेरै खुसी लाग्थ्यो। हप्तै पछि आउन पाइन्थ्यो। अहिले चाहिँ अब यो गाउँवासी बन्द भएकाले साह्रै निराश भएर दिक्क लाग्दो भएको छ। त्यति गर्दा पनि आज चाहिँ चरीकोटमा आएर दुई चारवटा गीत असारे गीत भरेर जाउँ भनेर अनि यहाँ रेडियो सैलुङ छिरेकी छु। अब यहाँ तयारी गरेँ, दुई चारवटा गीत भरेर जानु पर्यो। आज त मैले मिठाई खाजा खाए चिनी चिउरा कसार ठाउँदैला पिराती त गोला चिनी चिउरा कसार सुनाको ढोका उगारेर हेर्दा गइसको नि असार अब खाने काँचा यो भनेको साँचै गइसको नि असार धानाको बालो यो टुपाइमा कालो तानको बालो लसरी कोदाको बालो यो टुपाइमा कालो धानको बालो लसरी जे गर्न खोज्छु त्यही कर्मले ठग्छ अब बाँचाउँ कसरी अब खाने काँचा यो भनेको साँचै अब बाँचाउँ कसरी चरीकोट पारी गर त मकै बारी उही त पारी बचगाउँ अब खाने काँचा यो भनेको साँचै उही त पारी बचगाउँ दनैलाई राख्ने ओदन सारा थियो मनै राख्ने पाइन ठाउँ दोबीले धुँदै भन्छु रुँदै रुँदै मनै राख्ने पाइन ठाउँ सुकिलो सारीलाई सपकाइ पारी मैलो सारी धोएर धोबीले धुँदै बन्छु रुँदै रुँदै मैलो सारी धोएर दिनैलाई काट्छु चन्द्र सूर्य हेरी रातै काट्छु रोएर धोबीले धुन्छ सारा यो मरुन्छ रातै काट्छु रोएर नेपाले दाउले घर बनायो साउले चुनको ढुङ्गो पेलेर अब खाने काँचा यो भनेको साँचै चुनको ढुङ्गो पेलेर राति निन्द्रा छैन दिन भोका छैन मनमा कुरा खेलेर

नेपाले दावले घर बनायो साउले छानु छायो च्यादरले चाँदीको लोला के भएको होला छानु छायो च्यादरले आमाको चिठी सिरानामा राखी बसिरहेछ सादरले

गटालाई ओइरो पिडालुलाई गाइरो बनिकेरालाई गोबारा।

बैराकी चली जाता गाया पानी छाइना खोजी खबर।

दाजुको डेरा अहिले यति खेर मिल्यो कुरा र्याङ्को ठ्याङ

0: नगरीको नाउँमा पहिरो गाडा ठाउँमा रोक्नु पर्छ बाँसको झ्याङ।
1: अलिअलि
0: डेरा तिमीले हामीले हेरा रोक्नु पर्छ बाँसको झ्याङ।

0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जड़ीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, 84 पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 9855154160, 9844655570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: अरे यही थियो त, कहाँ सरे आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रामा? चरीग्याङमा रहेको मा पलानचुक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843121368, बलराम कर्मचार्य 9844133014। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आफै नै जागिर खाने मौका त आको थियो नि तर
1: सर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
0: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
1: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
4: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
5: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9846 46 88 62 9846 46 88 62
6: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपाने सूर्यमुखीको बिया नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9814

0: 55 40 60 प्रकाश थापा 98 44 55 40 60 नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा
1: आज त साँच्ची नानीको जन्मदिन पो हो त केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब
2: हाउ नानीको आज जन्मदिन पो हो हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ पलाञ्चोक बेकरी छँदैछ नि त्यतैतिर जाने हौ 15 मिनटमा केक बन्छ ल्याउने
0: हाम्रा सेवा तथा सुविधाहरू केक पप पाउरोटी बम अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ
3: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987 सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988 पलाञ्चोक बेकारी साड्डो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै
0: पशु सेवा कार्यालय दोलखाको अनुरोध
4: दोलखा जिल्लाका सम्पूर्ण पन्छीपालक कृषक व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध बागमती प्रदेशको काठमाडौँ काभ्रे प्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ
0: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने
4: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकेरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने
0: फार्म परिसरभित्र कुकुर बिरालो मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने मरेका पन्छीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने नियमित हात खुट्टा धुनेर स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने पन्छी तथा पन्छी जन्य उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने
4: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने आकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने सतर्क बनौ बर्ड फ्लूबाट आफू आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ
0: प्रकाश थापा पशु स्वास्थ्य प्राविधिक पशु सेवा कार्यालय चरीकोट दोलखा के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ
4: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्तेमा रहेको राधाकृष्ण घाँसेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्
0: यहाँ राई खन्यु कालो निभारो किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिङ्गा भटमासे रक्तकमल डेसमोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बा सेटेरिया बडहर जापानिज कटुस बकाइनो निम टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन् साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्
4: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस् 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865596994 र 9816509963
4: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ
5: यो रेडियो सैलुङको समय सूचक हो यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
1: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
1: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
1: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
1: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020635649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो, चरीकोट, दोलाखा।

0: अविनाश, तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हटेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ
3: ए साथी हो कसैले थाहा छ त
0: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
5: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
4: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73-107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
4: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
4: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि। कक्षा 11 को भर्ना सम्बन्धी सूचना:
5: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
3: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
5: QA सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
3: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
6: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
3: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
6: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
5: सम्पर्कका लागि फोन नम्बर 98 54 045 973, 98 51 34 33 69। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
7: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो। होइन है साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
8: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
7: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
8: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
9: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
7: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
10: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
11: हाम्रा सेवाहरू
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
11: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
10: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
11: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
7: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
11: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
7: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टमद्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: California. Extreme energy drink.
1: Aina, kahanbata lyaune hola? Pahila ta yahi thiyo.
2: Aina, ke ekle gungun gariraako?
1: अब यसो गर्मी पनि फिर्दै गयो त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको
2: अनि के भो त लगेर पाले भइगो नि
1: पाल्न त पाल्ने तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल अहिले छैन त
2: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि
3: हजुर हाम्रा सेवाहरू
1: यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ
2: सम्पर्कको लागि 9844669608 9844669608
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकुट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घरसँगै पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ सुखी र निरोगी हौ
4: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन् गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलाखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165 गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध हाल देशभर मनसून सक्रिय भइसकेको छ निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भुच्छे नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा

0: यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसुनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ सामान लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
1: पारे पनि किन दुखेको पक्षौ हा तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी

0: तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो? खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 11 बजेको छ।

0: Oya, oya, kasto da dukheko, giya pani sunya cha. Ye budi, malai dhami ko ma laija bhanya.
1: Aba kya ka dhami ko ma ni? Dhami ko ma hoina aba. Indra Digital Biz Bazar ma laijanu parcha kya timlai?
0: त्यो चाहिँ के हुन्छ नि
1: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: हजुर बुबा नमस्कार
8: नमस्कार नानी नमस्कार
7: के छ खबर सन्चै हुनुहुन्छ
8: सन्चै छु नानी
7: अनि यो वर्ष तीर्थयात्रा नजाने बा
8: तीर्थ चाहिँ जाने भनेको नानी तर कुन तीर्थ जाने भनेको
7: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा जस्तै बद्रीनाथ जगन्नाथपुरी रामेश्वरम द्वारिकाहरू पर्छन्
8: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त
7: हजुर हुन्छ बा सुन्नुहोस् है त
5: हजुर तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ बनारस ऋषिकेश बद्रीनाथ गंगासागर कलकत्ता जगन्नाथ पुरी उडिसा तिरुपति बालाजी आन्ध्र प्रदेश लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू कन्याकुमारी तमिलनाडु रामेश्वरम द्वारिका गुजरात सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला सम्पर्क नम्बर 9841878093 9841878093 सादो बाटो चरीकोट दोलाखा

0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: खटिवडा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, 84 पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 9855054160, 9844655570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: होइन
0: साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको। बनाइन ठाउने कता हो यता? थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510 89677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
6: अरे यही थियो त, कहाँ सरे आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
6: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
6: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
6: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
8: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
10: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
11: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98-44-46-88-62 98-44-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
12: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
7: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ। पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
13: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
14: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रेप्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
0: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकेरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
0: फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पंक्षीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पंक्षी तथा पंक्षी जन्य उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने,
1: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, आकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
0: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छूट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9141806642। रमाइलो घर

0: चोट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
1: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
3: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बुम उकाली मा पनि हजुर मोटर जादो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ

का साथै सबै ब्रान्डका ट्युब टायरहरु पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसेलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844000844 9048773107 र 9855100019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनापछ पार्टीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।
3: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
4: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
3: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
4: QA सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
3: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
5: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
3: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
5: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
4: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला मध्याह्नको 12 बजेको छ।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैँ भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ, हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

0: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ट जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हार्ट जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
7: मेला जाने बेला भाइ साइला माइला काले कता कता छौ बेसी तिर धरम हाय धरम
8: ओहो तिम्रो पनि मेला छ ल सँगै झरौला कोदाली कोदाली कोदाली अनि डोको नि पुगेछ त भाइ
7: के गर्नु त हो डोको नबोकेर आउँदाखेरि घाँस लिएर आउनु पर्छ बाख्रा भैँसी कराउँछन्
8: होइन यी रोपाहरू त कति राम्रा राम्रा भराका भाइ।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
4: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि

0: आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
0: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

अपराह्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरको सँगै सैलुङ सिलफेरमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ समुदाय एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखामा 26% रूपैं सम्पन्न। दोलखाको व्यवस्थित नगरपालिकामा चालू आर्थिक वर्षको 11 महिनामा 3 करोड़ रूपियाँ भन्दा बढ़ी आन्तरिक राशि संकलन लगायतका स्थानीय प्रसंगसहित प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा आउन प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बेको आग्रह जस्तो प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। शुरूमा राष्ट्रिय समाचार। प्रमुख विपक्षीका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई संसदमा आग्रह गर्नुभएको छ। संसदीय प्रणालीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्नुहुँदै संसदमा आउन आग्रह गर्नुभएको हो, तर आउनु अघि सभामुखलाई जानकारी दिन सुझाव दिनुभएको छ। तपाईँ संसदमा आउनुपर्छ, संसदको अब मूल्याङ्कन गर्न हुँदैन, तर आउनु अघि सभामुखलाई चाहिँ जानकारी दिनुहोस्। आङदेम्बेले आजको संवैधानिक परिषदको बैठकमा आग्रह गरेको बताइएको छ। जवाफमा प्रधानमन्त्री बालेनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, जानकारी नगरै पनि जान मिल्दो रहेछ। लगत्तै आङदेम्बेले भन्नुभयो, त्यसरी मिल्ने त सांसदलाई पो त, तपाईँ त प्रधानमन्त्री हो नि। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले आज आफ्नो 100 दिन उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केही बेरमा सिंहदरबारबाट सरकारको 100 दिनको कार्य प्रगति सार्वजनिक गरिने छ। गएको चैत 13 गते गठन भएको यस सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै आफ्नो उपलब्धिको रूपमा थुप्रै काम अघि सारेको छ। सरकारको उपलब्धिमा उपचाररत उच्च पदस्थको सम्पत्ति छानबिन, आयोग गठन, राजनीतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन सोभ्यू खारेज, सहकारी समस्या समाधानको पहल जस्ता विषय समेटिएका छन्। त्यसै गरी मन्त्रालयको संख्या घटाउने प्रयास, सेवा प्रवाह सुधार, 100 भन्दा बढ़ी कानून संशोधनको गृह कार्य र कर्मचारी सरूवामा पहिलो पटक अनलाइन प्रणाली लागू गर्ने पनि सरकारको आफ्नो 100 दिनको उपलब्धिमा समावेश गर्ने तयारी भइरहेको बताइएको छ। सांसदहरूले देशको समसामयिक अवस्था, विकास निर्माणमा देखिएका अवरोध र सुशासनको सवालमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसदहरूले वर्षायाममा कर्णालीको सड़क समस्या, गाड़ी दुर्घटना, मल खरिदमा देखिएका अनियमितता र शिक्षा स्वास्थ्यको क्षेत्रमा रहेका व्यतिथिको विषयमा आवाज उठाएका हुन्। बैठकमा सांसद दुर्गा गुरूङले वर्षायाममा शुरू भएसँगै कर्णाली प्रदेशका नागरिकले भोग्नु परेको विकराल सड़क समस्याका बारेमा सदनलाई जानकारी गराउनु भएको थियो। बाढ़ी र पहिरोको कारण सड़क अवरूद्ध हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य सेवा र आपतकालीन उद्धारमा गम्भीर असर पुगेको उल्लेख गर्नुहुँदै वहाँले दिगो सड़क पूर्वाधार निर्माण र प्रभावकारी मरमत सम्भारको लागि माग गर्नु भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सियल एक्सन टास्क फोर्स ग्रे लिस्टबाट हटाउन प्रतिबद्धताका साथ लागिरहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण, तेस्रो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दै वहाँले मुलुकलाई उक्त सूचीबाट बाहिर निकाल्नको लागि सबैको सहयोग आवश्यक भएको बताउनु भएको हो। उहाँले सो सम्बन्धमा नेपालले सम्बोधन गर्नुपर्ने सबै विषयलाई कार्यतालिकासहित प्रभावकारी अघि बढ़ाउने समेत उल्लेख गर्नु भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष गुलमान घिसिङले सरकारले शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूची अन्तर्गत महिलाको सुरक्षित आगमन सुनिश्चित गर्नु, ब्लू बस सञ्चालन गर्ने योजना ल्याएको विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ।

जे नाथ लागे साझा यातायातका बसहरू प्रयोग गरिने चर्चा चलिरहेको सन्दर्भमा उहाँले महिलाको सुरक्षित यात्राको लागि विशेष व्यवस्था गर्नु सकारात्मक कदम भए पनि साझाको हरियो पहिचान परिवर्तन गर्न खोज्नु उपयुक्त नभएको बताउनु भएको हो। साझा यातायातले विद्युतीय सवारी ईभी प्रवर्तन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अप्नाउँदै आएको हरियो पहिचानलाई रंग परिवर्तन गरेर कमजोर नबनाइनु नहुने उहाँको भनाइ रहेको छ। दोलखाको पेमेश्वर नगरपालिका नम्बर एक सुष्पा छेमावतीका थामी समुदाय पछिल्लो समय भाङ्रा संरचनामा लागेका छन्। थामी समुदायको मुख्य पोषक भाङ्रा पछिल्लो समय लोप हुन थालेपछि सुष्पा छेमावतीका थामी समुदाय पछिल्लो समय भाङ्रा संरचनामा लागेका हुन्। यसै सन्दर्भमा हामीले सुष्पा छेमावतीका केही थामीहरूलाई भाङ्रा संरचन गर्न किन लाग्नु भएको हो भनेर सोधेका छौं।

0: कुमार थामी मेरो
1: विवाह मरणमा गौडी उभौडी पर्वमा हाम्रो
0: देख्नु पाएका छौँ। कसरी भन्दाखेरि नि अब भर्खरै अब अहिले अलि पहिलाको जस्तै नै भाँग्रा त अलि नपाउन सकिन्छ, भन्दा पनि अहिले अलि आधुनिक पाराको भाँग्रा निकालेर चाहिँ तपाईँ फाटाफुट्टा सुरु भयो। अब हामी आफै सबै कुरो यो भाँग्रा बनाएर चाहिँ अब हाम्रो उधौली उभौली पूर्णिमा पर्वमा अनिवार्य, दसैँ तिहार चाडबाडमा अनिवार्य, अनि हाम्रो विवाहमा अनिवार्य, अनि तपाईँको जुन हाम्रो कुल हुन्छ हाम्रो आफ्सका संस्कृति अलिकति हाम्रो घरको कुल पूजा गर्ने बेलामा अब हाम्रो थामीको आफ्नै एउटा गुरु उहाँ हुन्छ हो त्यस्तो बेलामा चाहिँ प्रयोग गर्ने भन्ने कुराहरू हामीलाई अब आभा चाहिँ
2: थामी जातिको चाहिँ विशेष गरी भेषमा पर्दछ भाँग्रा चाहिँ। भाँग्रा चाहिँ हाम्रो थामी कल्चरमा चाहिँ अब विभिन्न भूमे हुन्छ, उधौली उभौली मुख्य पर्व भनेको हाम्रो उधौली उभौली हो। पर्दा होस् मर्दा होस् जे काममा पनि आवश्यकता पर्छ हाम्रो मुख्य चाहिँ भाँग्रा चाहिँ। कहिले देखि नै जिजु पुर्खाले नै भाँग्रा नै हाम्रो भेष हो भनेर चाहिँ हामीलाई पुर्खाहरूले पहिलेदेखि बनाउँदै आउनुभएको भाँग्रा एकचोटि चाहिँ लोपै भयो जस्तो लाग्यो हाम्रो पालोमा चाहिँ। अनि अहिले फेरि अब यो विभिन्न सामाजिक सञ्जालमा हाम्रो भेष त यो रहेछ भनेर हामीले देख्यौँ। देखिसकेपछि हामीले नै प्रयास गरेर होइन भाँग्रा चाहिँ हाम्रो महत्त्वपूर्णै रहेछ भनेर हामीले पहल गरेर अहिले हामीले आफैले यहाँ मिसिन ल्याएर हामी आफै प्रयास गरेर लगनशीलका साथ हामीले भाँग्रा उ गरेर अब चाहिँ हामी लगाउने नै।
3: मेरो नाम कुलवार थामी हो। पुर्खादेखि त्यो लगाएको देखेको मैले अब राम्रोसँग हामीले बुनेको त अब अलिअलि थाहा छ भने त्यति याद भएन, पहिला त्यो थियो अहिले हामीले जान्यौँ फेरि त्यसलाई चाहिँ अब सिक्नु लागिरहेछौँ भनिसकेको थियो। फेरि हामीले अब पुर्खाको चिजहरू हामीले छोड्नु हुँदैन भनेर चाहिँ हामीले
4: अब स्थानीय समाचारहरू। दोलखाको भेमेश्वर नगरपालिकामा चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी आन्तरिक राजस्व संकलन भएको छ। जिल्लाको भेमेश्वर नगरपालिकामा चालू आर्थिक वर्ष 2082-83 11 महिनाको अवधिमा 3,96,00,000 रूपियाँ आन्तरिक राजस्व संकलन भएको भेमेश्वर नगरपालिकाको उपप्रमुख कमला बस्नेतले जानकारी दिनुभयो। उहाँको अनुसार नगरपालिकाले यो अवधिमा 8,87,58,000 रूपियाँ राजस्व संकलन गर्ने अनुमान गरेको थियो। दोलखामा हालसम्म 26% रोपाई सकिएको छ। पर्याप्त वर्षा नहुँदा अधिकांश खेतमा अझै रोपाई हुन नसकेकाले यस वर्ष धान उत्पादन घट्ने सम्भावना देखिएको कृषकहरूको भनाइरहेको छ। जिल्लामा हालसम्म 26% रोपाई सकिएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाका कृषि अधिकृत नन्दराज ओलीले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष मनसून अपेक्षा अनुसार सक्रिय हुन नसक्दा जिल्लाभर धान रोपाईको गति सुस्त भएको हो। समयमा नै वर्षा नहुँदा धान रोपाई पछाडि धकिलिएको र यसको प्रत्यक्ष असर उत्पादन पर्ने सम्भावना रहेको कृषकहरूको भनाइरहेको छ। दोलखाको जिरी नगरपालिका वडा नम्बर 7 वडाभित्रका 3 विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। आयोजना वडाले देउराली आधारभूत विद्यालय, सहरे आधारभूत विद्यालय र माथिलो सिक्री आधारभूत विद्यालयलाई 1,25,000 रूपियाँ बराबरको स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको हो। शैक्षिक तथा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले सामग्री वितरण गरिएको वडाले जनाएको छ। मेलम्ची खानेपानी विकास समितिले हिजोदेखि मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेको पहिरो गेगान तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागि जानकारी दिएको छ। समितिका सूचना अधिकृत मधु तिमल सेनाका अनुसार अहिले वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइरहेको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत 4 वर्षदेखि सुरुङको सरसफाई मर्मत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्दा केही अवधिको लागि सुरुङ बन्द गर्नु परेको छ। हवस् त यो खबरसँगै अपरान्न 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
6: हजुर बुबा नमस्कार।
7: नमस्कार नानी। नमस्कार।
6: के छ खबर, सन्चै हुनुहुन्छ?
7: सन्चै छु नानी।
6: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
7: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
6: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
7: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
6: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
8: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।
3: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
4: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
3: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
4: QA सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
3: समयमा नै भर्ना भई आफ्नो स्थिति सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
5: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
3: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
5: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
4: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
6: कति बिग्रेको हो?
7: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।

0: कोषमा बचत हुने दावी सरकारको 100 दिन उपलब्धि सुन्ने रहेको नेकपाका संयोजक पुष्पकमल दाहालको आरोप अहिले आफ्नो पार्टी विरूद्धको प्रचार भइरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई र इरानका दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह आजबाट शुरू। अब समाचार विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो 100 दिन कार्य अवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन मार्फत यो उपलब्धि सार्वजनिक गर्नुभएको हो। मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको पहिलो मुद्दामा संघीय मन्त्रालयको संख्या कटौतीको विषय समावेश गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्र उल्लेख भए बमोजिम मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो। वहाँले मन्त्रालयको संख्या घटाएसँगै वार्षिक करिब 20 अरब राज्य कोषमा बचत हुने अनुमान गरिएको बताउनुभयो। त्यसै गरी वहाँले अन्य संरचनाहरू खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढ़ाउने बताउनुहुँदै राजनैतिक दल निकट ट्रेड युनियन विद्यार्थी संगठन खारेजी लगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको बताउनु भएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विरूद्ध कुप्रचार भइरहेको बताउनु भएको छ। पार्टीको बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्नुहुँदै वहाँले आक्रमण विरूद्ध धक्काहरू सहँदै उद्देश्यतर्फ अगाडि बढ़िरहेको बताउनुभयो। वहाँले भन्नुभयो, हामीले समय समयमा ठूला धक्काहरू बेहोरेका छौं, असफलताहरू पनि भोग्नु परेको छ। एउटा नदी अगाडि बढ़न पर्यो भने त्यसले कहिले यताको भित्तामा ठोकिँदै कहिले उताको कुममा ठोकिँदै अगाडि बढ्नुपर्छ। सधैँ सोझो गतिमा सोझो बाटोमा बिना व्यवधान एउटा नदीले पनि हिँड्न पाउँदैन। उहाँले भन्नुभयो, हामीलाई रोक्न अनेकौं व्यवधानहरू आएका हुन्छन् तर तिनीहरूलाई छिचोल्दै अघि बढ्छौं। उहाँले अहिले एउटा गम्भीर धक्का सहनु परेको समेत बताउनु भएको छ। उहाँले भन्नुभयो, माओ सेतुङको एउटा भनाई छ, जसले हिम्मत गर्छ आँट गर्छ त्यसले मात्र बादशाहलाई घोडामा झार्न सक्छ। कायरहरूले घोडाबाट बादशाहलाई झार्न सक्दैनन्। उहाँले भन्नुभयो, नेकपाका संयोजक पुष्पकमल दाहालले सरकारका 100 दिनका उपलब्धि शून्य भएको बताउनु भएको छ। लुम्बिनी प्रदेश स्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका लागि बोटोल पुग्नु भएको उहाँले पत्रकारहरूसँग बोल्नुहुँदै यस्तो बताउनु भएको हो। जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो त्यस अर्थमा त्यो सरकारका 100 दिन पूर्ण असफल भएको देख्छु म, उहाँले भन्नुभयो। पूर्व प्रधानमन्त्री समेत रहनु भएको दाहालले अहिले नै वामेको को कुरा कुनै नभएको तर सहकार्यको लागि समन्वय गर्ने बताउनु भएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला र विमलेन्द्र निधि बीच भेटवार्ता भएको छ। बानेश्वर स्थित निधि निवासमा पुगेर कोइरालाले भेट गर्नु भएको हो। दुई नेताहरू बीच करिब 1 घण्टा संवाद भएको थियो। दुई नेता बीच पार्टीको पछिल्लो राजनैतिक अवस्था, मुलुकको समसामयिक राजनैतिक विषयमा छलफल भएको निधिको सचिवालयले जनाएको छ। हिजो नेता पटाबहादुर खड्काले इतर पक्षको बैठक राख्नु भएको थियो। बैठकले सहमतिका लागि संस्थापन पक्ष सकारात्मक नभएको निष्कर्ष निकाल्दै मिल्ने सम्भावना कमजोर रहेको निष्कर्ष निकालेको थियो। तर खड्काले राखेको बैठकमा कोइराला जानु भएको थिएन। अर्को बैठक सुनादेवी स्थित सम्पर्क कार्यालयमा बस्ने गरी सोमबारको लागि राखिएको छ।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोर सल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुआ बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक

0: उसका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपालको विकास र समृद्धिका लागि चिनिया कम्युनिष्ट पार्टीको ऐतिहासिक अनुभव वैचारिक स्पष्टता र राजनैतिक अनुशासन अनुकरणीय रहेको बताउनु भएको छ। चिनिया कम्युनिष्ट पार्टीको 105 वर्ष ऐतिहासिक अनुभव र नेपालको विकास विषयक विचार गोष्ठीलाई सम्बोधन गर्नुहुँदै नेता खनालले कुनै पनि पार्टी र राज्य सञ्चालनको लागि सही वैचारिक कार्यदिशा सुदृढ अनुशासन र भ्रष्टाचार विरूद्धको कड़ा कदम हारे हुने उल्लेख गर्नुभएको छ। सीपीसी बारे चर्चा गर्नुहुँदै नेता खनालले माओ सेतुङ डेङ सिया ओपिङ र सी चिन फिङको नेतृत्वमा चीनले प्रत्येक युगका चुनौतीहरूलाई सफलतापूर्वक सामना गरेको बताउनु भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रासोपाले पाएको दुई तिहाई समर्थन आफूहरूको लागि कुनै नौलो नभएको तर्क गर्नुभएको छ। बागमती प्रदेश कमिटिद्वारा आयोजित मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वहाँले रासोपाले भन्दा पहिला 2074मै लोकप्रिय समर्थन आफूहरूले पाएको बताउनु भएको छ। वहाँले भन्नुभयो, हाम्रो जस्तो पार्टीको लागि यो कुनै नौलो कुरा होइन, यो भन्दा लोकप्रिय समर्थन हामीले 2074मा पनि प्राप्त गरेका थियौं। यद्यपि त्यति बेला दुईवटा चुनाव चिन्हमा नेकपा माओवादीको अलग चुनाव चिन्ह र नेकपा एमालेको अलग चुनाव चिन्हका कारण झण्डै 10 लाख मतबदर भएका कारण केही संख्यामा हामी तल परेका थियौं, उहाँले भन्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा झर्ने उच्च जोखिममा रहेको बताउनु भएको छ। राष्ट्रिय सभामा आज सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 सांसदहरूले उठाएको प्रश्नको जवाब दिनुहुँदै उहाँले तत्काल आवश्यक सुधार गर्नुपर्नेमा जोड़ दिनुभएको हो। 2081 फागुनदेखि नेपाल ग्रे लिस्टमा रहेको उल्लेख गर्नुहुँदै उहाँले तदारूकताका साथ आवश्यक सुधार र सुशासनको कामलाई तीव्रता दिन नसके मुलुक ब्ल्याक लिस्टमा पुग्न सक्ने चेतावनी भएको हो। ब्ल्याकलिस्टमा परेमा नेपाल सोमालिया र हाइटी जस्तो मुलुकको दर्जामा पुग्ने र बाँकी दुनियाँसँगको तमाम वित्तीय सम्बन्धहरू टुट्ने उहाँले स्पष्ट पार्नुभएको हो। नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले नेपालको समुन्नति र विकासको लागि भौतिक तथा डिजिटल कनेक्टिभिटी कृषिको आधुनिकरण र औद्योगिक विस्तार अपरिहार्य रहेको बताउनु भएको छ। चिनिया कम्युनिष्ट पार्टीको 105 वर्ष ऐतिहासिक अनुभव र नेपालको विकास सम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। नेपालको विकासका लागि विकासका प्राथमिकताहरू स्पष्ट रहेको उल्लेख गर्नुहुँदै नेता महासेठले गुणस्तरीय शिक्षा स्वास्थ्य र नवीन खोजमा लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनु भएको छ। दोलखाको भ्यामेश्वर नगरपालिका वडा नम्बर 1 सुष्मा क्षेमावतीका थामी समुदाय पछिल्लो समय थाङ भाङ्रा संरक्षणमा लाग्नु भएको छ। थामी समुदायको मुख्य पोषक भाङ्रा पछिल्लो समय लोप हुन थालेपछि सुष्मा क्षेमावतीका थामी समुदाय भाङ्रा संरक्षणमा लाग्नु भएको हो। यसै सन्दर्भमा हामीले सुष्मा क्षेमावतीका केही थामीहरूलाई भाङ्रा संरक्षण किन आवश्यक ठान्नुभयो भनेर सोधेका छौं।
2: कुमार थामी मेरो विवाह मरणमा गौली उभौली पर्वमा हाम्रो देख्न पाएका छौँ। कसरी भन्दाखेरि नै अब भर्खरै अब अहिले अलि पहिलाको जस्तै नै भाँग्रा त अलि नपाउन सकिन्छ, भन्दा पनि अहिले अलि आधुनिक पाराको भाँग्रा निकालेर चाहिँ तपाईँ फाटाफुटा सुरु भयो। अब हामी आफै सबै कुरो यो भाँग्रा बनाएर चाहिँ अब हाम्रो उधौली उभौली पूर्णिमाको पर्वमा अनिवार्य, दसैँ तिहार चाडबाडमा अनिवार्य, अनि हाम्रो विवाहमा अनिवार्य, अनि तपाईँको जुन हाम्रो कुल हुन्छ हाम्रो आफ्सका संस्कृति अलिकति हाम्रो घरको कुल पूजा गर्ने बेलामा अब हाम्रो थामीको आफ्नै एउटा गुरु उहाँ अब हुन्छ हो, त्यस्तो बेलामा चाहिँ प्रयोग गर्ने भन्ने कुराहरू हामीलाई अब आभा चाहिँ
3: थामी जातिको चाहिँ विशेष गरी भेषमा पर्दछ भाँग्रा चाहिँ। भाँग्रा चाहिँ हाम्रो थामी कल्चरमा चाहिँ अब विभिन्न भूमे हुन्छ, उधौली उभौली मुख्य पर्व भनेको हाम्रो उधौली उभौली हो। पर्दा होस् मर्दा होस् जे काममा पनि आवश्यकता पर्छ हाम्रो मुख्य चाहिँ भाँग्रा चाहिँ। पहिले देखि नै जिजु पुर्खाले नै भाँग्रा नै हाम्रो भेष हो भनेर चाहिँ हामीलाई पुर्खाहरूले पहिलेदेखि बनाउँदै आउनुभएको भाँग्रा एकचोटि चाहिँ लोपै भयो जस्तो लाग्यो हाम्रो पालोमा चाहिँ। अनि अहिले फेरि अब यो विभिन्न सामाजिक सञ्जालमा हाम्रो भेष त यो रहेछ भनेर हामीले देख्यौँ। देखिसकेपछि हामीले नै प्रयास गरेर होइन भाँग्रा चाहिँ हाम्रो महत्त्वपूर्णै रहेछ भनेर हामीले पहल गरेर अहिले हामीले आफैले यहाँ मिसिन ल्याएर हामी आफै प्रयास गरेर लगनशीलका साथ हामीले भाँग्रा गरेर अब चाहिँ हामी लगाउने नै
4: मेरो नाम कुलवार थामी हो पुर्खादेखि त्यो लगाएको देखेको मैले अब राम्रोसँग हामीले बुनेको त अब अलिअलि थाहा छ भने त्यति याद भएन पहिला त्यो थियो अहिले हामीले जान्यौँ अब फेरि त्यसलाई चाहिँ अब सिक्नु लागिरहेछौँ भनिसकेको थियो फेरि हामीले अब पुर्खाको चिजहरू हामीले छोड्नु हुँदैन भनेर चाहिँ हामीले
5: कति बनाए पनि हुँदैन के भएको होला यो कति बिग्रेको हो
6: होइन है साइला दाई के बिग्रियो खटङटङ पार्दै हुनुहुन्छ त
5: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
6: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
5: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
7: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
6: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9855-10-89-677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार
8: जागिर खाने मौका त आएको थियो नि तर सर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है
9: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
8: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
10: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
11: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
10: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865-46-1926 र गेलसाङ शेर्पा 9816-83-107
6: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
11: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
6: के तपाईँ डाले घाँस तथा फलफुलका बिरुवाको खोजीमा हुनुहुन्छ
10: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्
6: यहाँ राई खन्यु कालो निभारो किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिङ्गा भटमासे रक्त कमल डेसमोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बा सेटेरिया बडहर जापानिज कटुस बकाइनो नीम टागी लगायतका बिरुवाहरू उपलब्ध छन् साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्
10: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस् 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ
6: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865-59-94 र 9816-85-49-63
10: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौं

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। ओडाभित्रका विपन्न परिवार आर्थिक समस्याकै कारण स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले भेमेश नगरपालिका नम्बर 5 शुरू गरेको विपन्न नागरिक निशुल्क स्वास्थ्य बीमा कार्यक्रमबाट यो वर्ष 35 विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिएको वडाध्यक्ष वासु श्रेष्ठले बताउनुभयो। भेमेश नगरपालिका नम्बर 5 आर्थिक वर्ष 2081-82 जनप्रतिनिधिको भत्ता रकमबाट शुरू गरेको विपन्न नागरिक निशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष 2082-83 35 विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो। कार्यक्रमको शुरूको वर्ष जनप्रतिनिधिको भत्ता रकमबाट विपन्न नागरिक निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको भए पनि आर्थिक वर्ष 2082-83 भने वडाकै बजेटमा समावेश गरी कार्यक्रमलाई निरन्तरता दिएको वडाध्यक्ष श्रेष्ठको भनाई छ। वडा नम्बर 5 शुरू गरेको विपन्न नागरिक निशुल्क स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारितालाई हेरेर आर्थिक वर्ष 2083-84 लागि भने भेमेश्वर नगरपालिकाले नै नगरभरिका सबै विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमाको लागि बजेट विनियोजन गरेको अध्यक्ष राष्ट्रको भनाइरहेको छ। दोलखाको भेमेश्वर नगरपालिकामा सर्व आर्थिक वर्षको 11 महिनाको अवधिमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी आन्तरिक राजस्व संकलन भएको छ। जिल्लाको भेमेश्वर नगरपालिकामा सर्व आर्थिक वर्ष 2082-83 11 महिनाको अवधिमा 3,96,00,000 रूपियाँ आन्तरिक राजस्व संकलन भएको भेमेश्वर नगरपालिकाको उपप्रमुख कमला बस्नेतले जानकारी दिनुभयो। उहाँको अनुसार नगरपालिकाले यो अवधिमा 8,87,58,000 रूपियाँ राजस्व संकलन गर्ने अनुमान गरेको थियो। नगरपालिकामा अनुमान गरेको भन्दा कम राजस्व संकलन भएको हो। दोलखामा हालसम्म 26% रोपाई सकिएको छ। पर्याप्त वर्षा नहुँदा अधिकांश खेतमा अझै रोपाई हुन नसकेको स्थानीयको भनाई छ। जिल्लामा हालसम्म 26% रोपाई भएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाका प्रमुख नन्दराज ओलीले जानकारी दिनुभयो। उहाँको अनुसार यस वर्ष मनसून अपेक्षा अनुसार सक्रिय हुन नसक्दा जिल्लाभर धान रोपाईको गति सुस्त बनेको छ। समयमै वर्षा नहुँदा धान रोपाई पछाडि धकेल लिएको र यसको प्रत्यक्ष असर उत्पादनमा पर्ने सम्भावना रहेको कृषकहरूको भनाइरहेको छ। दोलखाको जिरी नगरपालिका वडा नम्बर 7 वडाभित्रका 3 विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। वडाले देउराली आधारभूत विद्यालय, छहरे आधारभूत विद्यालय र माथिल्लो सिक्री आधारभूत विद्यालयलाई 1,25,000 रूपियाँ बराबरको स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरेको हो। शैक्षिक तथा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोगको पुग्ने उद्देश्यले सामग्री वितरण गरिएको वडा नम्बर 7 वडाध्यक्ष शान्ता नेपालीले जानकारी दिनुभयो। मेलम्ची खाने पानी विकास समितिले आजदेखि मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेको पहिरो गेगन तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मलाम्ची खानेपानी आयोजना बन्द गर्न लागेको जानकारी दिएको हो। समितिका सूचना अधिकारी मधु तिमल सिन्हाका अनुसार अहिले वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइरहेको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत चार वर्षदेखि शुरू गरी सुरुङको सरसफाई मर्मत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको हो। सिन्धुलीको गोल्नजोर गाउँपालिकाले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका विकास निर्माण सेवा प्रवाह तथा वित्तीय गतिविधिबारे जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालन गरेका योजना कार्यक्रम तथा सेवा प्रवाहको समीक्षा गर्दै नागरिकको सुझाव गुनासा र जिज्ञासा सुन्न सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरेको हो।

0: drip on ya.
1: Extreme energy drink.
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
3: अब बाँकी प्रसंगहरू नेकपा एमालेका सांसद रामकुमारी झाँक्रीले सम्पत्ति शुद्धिकरण मनी लाउन्डिङ सम्बन्धी विधेयकलाई गहन छलफलका लागि संसदीय समितिमा पठाउन माग गर्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै सांसद झाँक्रीले संसदलाई छलेर अध्यादेश मार्फत कानून ल्याउने सरकारको कार्यशैलीप्रति आपत्ति जनाउनु भएको हो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै उहाँले संसद अधिवेशन आह्वान भइसकेको अवस्थामा अध्यादेशको सहारा लिनु लोकतान्त्रिक अभ्यास विपरीत हुने तर्क गर्नुभएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सय दिनको कार्य प्रगति सार्वजनिक गर्नुभएको छ। मन्त्रालयले 48 कामको सूची सार्वजनिक गरेको हो। कामको सूचीमा 223 रिक्त तथा निमित्तको पदमा रहेको पालिकामा प्रमुख प्रशासक अधिकृत पठाइएको, सहकारीका 1,754 जना बचतकर्ताको 2,63,00,000 रकम फिर्ता गरिएको, 154 जना ऋणीबाट 4,32,82,310 ऋण असुली भएको उल्लेख गर्नुभएको छ। भूमिहीन दलित भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीलाई 29 लाल पूर्जा वितरण, 6 स्थानीय तहबाट नापेरा मालपोत सम्बन्धी सेवाहरूको शुरूआत, वडा स्तरबाट डिजिटल सिफारिश गर्ने सफ्टवेयर प्रणाली निर्माण गरी परीक्षणको चरणमा रहेको उल्लेख गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आफ्नो कार्यभार सम्हालेको सय दिनको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ। स्वास्थ्य मन्त्री मेहताले आज प्रगति विवरण सार्वजनिक गर्नुभएको हो। यस अवधिमा स्वास्थ्य सेवालाई प्रभावकारी, सुलभ र व्यवस्थित बनाउने लगायतका उपलब्धिहरू हासिल गरिएको उहाँको प्रगति विवरणमा उल्लेख गरिएको छ। मन्त्रालयले स्वास्थ्य सेवालाई नागरिक मैत्री बनाउन निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएको छ, जसमा हालसम्म 217 निशुल्क स्वास्थ्य अस्पतालमा आबद्ध भई 3,255 निशुल्क शय्य छुट्याइएको प्रगति विवरणमा उल्लेख गरिएको छ। त्यसै गरी बिरामीहरूको स्वास्थ्य अभिलेख एक अस्पतालबाट अर्को अस्पतालमा सुरक्षित रूपमा हेर्न र आदान प्रदान गर्न सकिने गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सहकार्यमा एक राष्ट्रिय एकीकृत स्वास्थ्य सूचना प्रणाली मापदण्ड स्वीकृत गरिएको छ। नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले नेपाल र चीन बीचको सम्बन्धलाई थप सुदृढ बनाउन 4 बुधे प्रस्ताव अघि सार्नु भएको छ। चिनिया कम्युनिष्ट पार्टी सीपीसीको 105 स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित एक विशेष विचार गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो प्रस्ताव राख्नु भएको हो। राजदूत माओमिङले नेपाल चीन सम्बन्धको भविष्यका सन्दर्भमा बोल्नुहुँदै दुई देशको राजनैतिक दलहरूबीच गरीबी निवारण, आर्थिक विकास र पार्टी निर्माणका असल अभ्यास साटासाट गर्नुपर्ने पहिलो प्रस्ताव राख्नु भएको छ। इरानले आज बिहानदेखि दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजली कार्यक्रम सञ्चालन गरिनेछ। यस अवधिमा इराकमा पनि शोक र्यालीहरू आयोजना गरिने कार्यक्रम रहेको छ। घटनास्थलमा रहेका एफएफपीका पत्रकारका अनुसार खामेनीको शव राखिएको बाकस समारोह स्थलमा ल्याइनु अघि नै हजारौं शोका कुल नागरिक तेहरान स्थित ग्रान्ड मोसालाको प्रांगणमा भेला भएका थिए। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालको आग्रह। खाद्य सुरक्षा र आत्मनिर्भर अर्थतन्त्रको लागि किसानको श्रमलाई उच्च सम्मान गर्नुपर्ने कांग्रेस सभापति गगन थापाको भनाई। अहिले आफ्नो पार्टी विरूद्ध कुप्रचार भइरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई र इरानको दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह आजबाट शुरू। हवस्त सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नु होला। नमस्ते।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी। नमस्कार।
0: के छ खबर? सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

क्रोध गर तर पाप नगर, घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस्। पवित्र धर्मशास्त्र बाइबलमा एफेसीको पुस्तक 4 अध्यायको 26 पदमा उल्लेख गरिएको यो समय सान्दर्भिक नीति वचनसँगै कार्यक्रम इसाई डबलीमा हार्दिक स्वागत तथा अभिवादन जय मसीह व्यक्त गर्दछु। कार्यक्रम सुनेर बस्नुभएका तपाईँ सम्पूर्ण इसाई तथा गैर इसाई मित्रहरूमा हाम्रो परमेश्वरको अनुग्रह, कृपा र आशिष सदैव सबैमा रहिरहोस् भन्ने कामना तथा हृदयदेखिको हाम्रो प्रार्थना छ। पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तुको बारेमा चर्चा गर्न कार्यक्रम इसाई डबलीको यो 76 श्रृंखलाको साथमा हामी उपस्थित भइसकेका छौं। कार्यक्रम इसाई डबली दोलखा सदरमुकाम चरीकोट स्थित क्वाइनोनिया मण्डलीको साझेदारीमा र देश तथा विदेशमा छरिएर रहनुभएका इसाई मित्रहरूको आर्थिक सहायतामा सञ्चालन गरिँदै आइएको छ। तपाईँले यो कार्यक्रम रेडियो सेन्टिङ सामुदायिक एफएम 92.7 मेगाहर्ज मार्फत दोलखा र आसपासको जिल्लामा अनि हाम्रो वेबसाइट www.radiosalung.org लगइन गरी संसारको जुनसुकै कुनामा नेपाली समय अनुसार प्रत्येक शनिबार साँझ 36 देखि 37 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, यस कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशू ख्रिष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर विभिन्न अतिथिसँगको कुराकानी, ख्रिष्टीय भजन, आजको वचन मार्फत आत्मिक ज्ञान, विविध बाइबलीय विषयवस्तु, जीवन रूपान्तरणका घटनाहरू र समय सान्दर्भिक प्रसंगहरूमाथि छलफल गर्दै आइरहेका छौं। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदायको अवमूल्यन, घृणा, दोष तथा धार्मिक सम्प्रदायलाई निरुत्साहित गराई सामाजिक र धार्मिक सहिष्णुता खलबल्याउनु हाम्रो चाहना होइन। यस कार्यक्रमले कुनै एक धर्मको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। यस कार्यक्रमद्वारा व्यक्त गरिने हरेक अभिव्यक्ति, विचार र धारणा पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तुमाथि प्रकाश पार्न र प्रभु येशू ख्रिष्टले प्रचार गर्नुभएको सन्देशहरूलाई उजागर तथा चर्चा गर्न समर्पित छ। परमेश्वरको महिमा र मानिसको हित सहित आत्मिक उत्थान तथा धार्मिकताले राष्ट्रलाई उचाल्छ भन्ने अभिप्रायका साथ सुखी र समृद्ध राष्ट्र निर्माणमा टेवा पुर्याउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो।

त्यतिखेर उहाँको शरीर हेर्नुभयो नि ब्युटी यो बोन देखिन्थ्यो क्या एकदम पातलो दुब्लो है अनि कहिले सन्तोषीको प्रार्थना गर्थ्यो सन्तोषी माईको व्रत कथा गर्थ्यो कहिले के गर्थ्यो होइन त्यो त्यस्तो थियो होइन त्यो अवस्थामा मेरो श्रीमतीले र मैले बाइबल चाहिँ पहिले मैले पढेँ तर मलाई उसिनेर उनी चाहिँ तिहारको बेलामा भाले च्यापेर सेलरोटी बनाएर भाइलाई चाहिँ यहाँ टिका लगाउन काठमाडौँ आए अब उनको म कुरा गर्दैछु उनी मभन्दा कसरी जेठी छन् भनेर भन्छ प्रभुमा भनेर होइन आउँदाखेरि भाइ चाहिँ कन्भर्ट भइसकेको थियो उनले ल्याप्चा बिहा गरिसकेको थियो उनको श्रीमती क्रिस्चियन भएकोले उनले कन्भर्ट गराएको थिइन् आफ्नो श्रीमानलाई है नम्बर आले मगर अहिले चाहिँ उनी लालगढमै हुनुहुन्छ पास्टर हुनुहुन्छ लालगढ चर्चको है रिटायर भएर उहाँको श्रीमती अहिले उहाँको टाइम छ रिटायर हुने त्यहीँ हुनुहुन्छ है अनि आएको त्यति बेलै एउटा केरलाको साउथबाट आउनुभएको पास्टर भेट्नुभएछ अनि त्यहाँ चाहिँ ल दिदी तपाईँले पनि प्रभुलाई चिन्नु पर्यो भनेर भन्दाखेरि ऊ कन्भिन्स भएर भएछ अनि भरे उताबाट जाँदाखेरि म घरमा बसिरहेको थिएँ बडो डराएर मैले त प्रभुलाई पाएँ मैले धेरै राम्रो गरेँ पहिले बाइबल मैले दिएको थिएँ है त्यो त्यसपछि गएर चाहिँ उनी मभन्दा अगाडि भइन् मभन्दा अगाडि भइन् बेप्टाइजहरू गरेर अगाडि भइन् पछि म चाहिँ त्यो उहाँ आएर प्रार्थना गर्दाखेरि एकचोटि एम सुब्बा आउनुभयो त्यो उहाँ छिड्काउ बत्तिसमा दिने हुनुहुन्थ्यो चौधरीहरूलाई एउटा हिरे त्यो त्यतिखेर पनि यो शिवसेनाका मान्छेहरू यता प्रवेश गरेको थियो ब्राह्मणवादी अलिक रूढिवादी मान्छेहरूले हस्पिटलमा आएर यहाँ क्रिस्चियन धर्म नेटिभ फैलाउने हो हामी तपाईँहरूलाई मार्छु ल भोलि चर्च आउनुहोस् तपाईँहरू कात्रो बोकेर आउनुहोस् भन्छ उहाँले संजोगले म पनि पुगेको थिएँ घरमा त्यो राति पुगेको थिएँ काठमाडौँ विराटनगरबाट आएको थिएँ यस्तो यस्तो च्यालेन्ज भएको छ मलाई आज लजाउँ मार्छ भने डाक्टर तुलसी गिरी यस देशको प्रधानमन्त्री पञ्चायतकालमा जो प्रधानमन्त्री भयो अहिले चाहिँ म क्रिस्चियन भएर सारा युञ्जन भन्ने एउटा रेडियोमा पत्रकार थिइन् उनी क्रिस्चियन भएकोले उनले उसलाई कन्भर्ट गराएको अनि छन् भने म त एउटा सामान्य छु राजपरिषदको सदस्य छु है अनि त्यसले गर्दा ल हिँड त कोरो छ भनेर म पनि गएँ

बाइबल अध्ययन गर्नु त पर्यो नि के तपाईँ तयार हुनुहुन्छ अहिले एउटा अप्सन आएको छ त्यहाँ सिएफसी कोर्सको दिल्ली बाइबल इन्स्टिच्युटमा त्यहाँ भुटानबाट हाम्रो यो कस्तो भन्छ कालिम्पोङबाट दार्जिलिङबाट इन्डियाबाट नेपालबाट जाने विद्यार्थी जानुहुन्छ भने मसित फारम छ तपाईँ भोलि धारा नआउनुहोस् त्यहाँ स्कुलमा फारम छ त्यो फारम लिएर म दिन्छु तपाईँ जानुहोस् यो सर्ट तालिम हो त्यो महिनाको तालिम गरेर आउनुहोस् यसबाट त डाइरेक्ट तपाईँले सिक्न सक्नुहुन्छ अब राजालाई महाराजालाई तपाईँले आफ्नो साथीहरूलाई सुनाउनु पर्यो प्रचार गर्नु पर्यो तपाईँ हाम्रो नेपालको चाहिँ मार्टिन लुथर किङ भन्नुहोस् भनेर भन्नुभयो मलाई त्यो बेला थाहा पनि थिएन के हो के हो भनेर होइन त्यति ज्ञान थिएन अनि म एकदम रेडी भएँ हामीसित फेरि त्यो दिल्ली जानुपर्छ आफ्नो पैसा लिएर भन्ने कुरा भयो हामी त कति नै लाग्ला दिल्लीमा होइन भनेर पहिले गएको थियौँ दिल्ली हामी होइन अनि त्यसपछि गएर ब्याङ्कको मान्छेसित मेरो श्रीमतीको परिचय थियो त्यहाँबाट 50,000 रुपियाँ उनले आफ्नो जग्गा राखेर लालपुरलाई राखेर निकाल्नुभयो अनि अब दिल्लीको भाडासाडा जोड्दा त त्यहाँ रेलबाट जाने थोरै पैसा लाग्छ हामी 10,000 लिएर 40,000 हामीले मिलमा राखिदियौँ धान किन्नलाई अनि गएर त्यहाँदेखि कोर्स गरेर आयौँ आइसकेपछि बडो उत्साहित भयौँ हामी होइन र यतातिर के भयो भन्दाखेरि त्यही अवस्थामा त्यो हाम्रो मार्फाजीको किताबमा उल्लेख छ त्यो 5,000 मान्छेले नेपाल अधिराज्यका मलाई चिन्ने मेरा राजनीतिक मित्रहरू सामाजिक मित्रहरू मेरो आफ्नै कम्युनिटीका मान्छेहरू पनि किन क्रिश्चियन भयो भनेर भनेर नि होइन राजालाई त्यतिखेर यो कम्प्युटर सेकुलर स्टेटबाट 5,000 मानिस त्यसमा राजनीतिक मान्छेहरू पनि थिए मेरो जिल्लाका मान्छेहरू पनि थिए जिल्ला सभापति भएका मान्छेहरू ब्राह्मण जातिहरूका नेपाल एउटा हिन्दू राष्ट्र हो एकमात्र हिन्दू राष्ट्र हो भनेर भन्थे विश्वमा एकमात्र हिन्दू राष्ट्र थियो त्यो किसानलाई त्यहाँ राख्नु भएन निकाल्नुपर्छ भनेर सानीहरू पठाएको रहेछ है तर म त एकदम यति बेचोड भइसकेका थिएँ यति म मतलब कमिटमेन्ट गरिसकेका थिएँ कि मलाई प्रमुख सचिवले बोलाउनु भयो प्रसति भगत महर्जनजी अहिले पनि हुनुहुन्छ होइन उहाँ त्यहाँ नरदेवीमा हुनुहुन्छ मलाई बोलाउनु भयो दरबारमा देखाउनु भयो ल यस्तो यस्तो छ मैले भने सरकारले मलाई दर्शन भेट पाऊँ दरबारमा बोलाउनु भयो मैले राजाको दर्शन भेट पाएँ अनि सरकार यसै गरी सफा बस्ती राखेको छ अनि मलाई लिएर जानुभयो उहाँको कसमा भेट्ने ठाउँमा पहिले त हामी त्यो सामान्य भइसकेपछि चाहिँ हामीलाई बस भन्ने हुकुम हुन्थ्यो पहिले त खडै खडै जिल्ला पञ्चायत सुन्द सुन्दा गाउँ फर्काएको हुँदा खडै भएर पनि चलाउनु पर्थ्यो सामान्य भएपछि चाहिँ बसाउनुहुन्थ्यो अनि यसै यही टेबलको अगाडि बस्नुभयो तिमी बस मैले तिम्रो कुरा सबै थाहा पाइसकेको छु डन्ट वरी गो हेड भनेर भन्नु म यसमा कुनै एक्सन गर्दिनँ म सेन्ट जेभियर स्कुलमा पढेको हामी तीन भाइ वीरेन्द्र ज्ञानेन्द्र धीरेन्द्र हामी त्यहाँ त्यो सेन्ट जेभियर स्कुलमा हामीलाई प्रार्थना प्रे गराएको सबै गराएको होइन बाइबलको हामीले त्यो सोध्ने हाम्रो चाहिँ त्यो उसो जानु पर्थ्यो हामीलाई एक दिन रविबारको दिन दार्जिलिङमा पढे र म इङ्ल्यान्डमा जब पढ्न गएँ मेरो रुममेट एउटा भाइले त साथीले त मलाई त सिङ्गै बाइबलै अध्ययन गरा म अहिले पनि चर्चमा जान्छु क्याथलिक चर्च त्यहाँ कहिले काहीँ जान्छु भनेर भन्नुभयो भन्नुभयो वीरेन्द्र भनेपछि त अब तपाईँलाई त एकदम हिम्मत भयो नि त होइन ल निस्वीकृति तिमी काम गर र उहाँले मलाई धेरै अञ्चल भ्रमण गराउनु भयो है र यो जग्गा चाहिँ मेरो जिल्ला पञ्चायतको ऊ गाउँ फर्कको सदस्य हुँदाखेरि दिनुभएको थियो राज परिषदबाट आउनुभन्दा अगाडि दिनुभएको थियो मलाई राजनीतिक पीडितमा उहाँले जग्गा है अनि त्यसपछि गएर चाहिँ अब राजाबाट त्यस्तो पाएपछि म अनि मैले अर्को तपाईँलाई घटना सुनाऊ यो पञ्चायत 25 वर्ष पुगिसकेपछि रजत जयन्ती भयो रजत जयन्ती मनाउने भन्ने एउटा त्यो पञ्चायतको एउटा त्यो सिल्भर जुब्ली मनाउने भन्ने कुराहरू भए भइसकेपछि चाहिँ एउटा हाम्रो लहानमा एउटा मुरारकाले कलेज बनाउनु भएको थियो त्यो कलेजको उद्घाटन यो युवराज दिपेन्द्रबाट भन्ने अनि त्यता चाहिँ म त्यही क्षेत्रको सप्तरी जिल्ला त्यो क्षेत्रको भएको हुनाले सगरमाथा अञ्चलको त धेरै थियो।

0: हामी पाँच छजना थियौँ तर मेरो त्यो उसको पढेको हुनाले मलाई खटाइयो अनि दिपेन्द्र सरकारसित आउन जान्न त्यहाँदेखि हामी निरीक्षण गर्न अनि मैले दिपेन्द्र सरकारलाई सरकार म त क्रिस्चियन हो तिमी क्रिस्चियन हो मैले जम्मै पढाएको छु मेरो भाइ त बुढा निलकण्ठ स्कुलमा म पनि सबै गरेको छु बुवा सरकारले पनि पढिबसेको छ निराजन त बेप्टाइज पनि भइसकेको छ उहाँलाई मन परेन भन्ने अब त्यति फरक हुनु तर अब राजालाई बाध्यता के थियो भने नि अब यो हिन्दू एकराज हिन्दू देश तर यहाँका रूढीवादी ब्रह्मवादीहरूले चाहिँ उसलाई हिन्दू राजा भन्ने एउटा ऊ लगाइदिएको थियो क्या कोट लगाइदिएको थियो एकमा त हिन्दू देश भनेर भनेर परमट भनेर होइन त्यसको पनि मलाई चाहिँ ऊ भयो र मलाई उहाँले जहाँ पठाउनु भयो म गएँ र मैले सुसमाचार पनि प्रचार गरेँ अनि मैले पहिले त दिल्लीबाट म फर्केर आइसकेपछि मैले लेखेँ सरकारलाई निवेदनमा बाइबलका भर्सहरू लेखेँ त्यो मेरो त्यो कम्प्लेन आइसकेको थिएन आउँदाखेरि फेरि मैले यहाँबाट घर जानु काठमाडौँबाट घर जानु पर्दा पनि मैले अनुमति माग्नु पर्थ्यो सरकार म घर जान्दैछु यति लिनुको लागि प्रमुख सचिवको लागि लेखेर दिनु पर्थ्यो अनि उहाँले जाहेर गर्नुहुन्थ्यो लग जाऊ भन्ने खोज्थ्यो अब त्यो जाऊ भनेपछि गृह मन्त्रालय दिएपछि मेरो सेक्युरिटीको व्यवस्थाहरू त्यहाँ बस्नुजालसम्म कहाँ कहाँ जाने आफ्नो प्रोग्राम दिनुपर्ने सबै कुराहरू हुन्थ्यो त्यसले गर्दाखेरि म गएर लेखेर दिएँ कि यो भदलसगर बिचको राजाको राजालाई रिस उठाउनु हुँदैन रिस उठाउने मान्छेले मृत्युदण्ड पाउँछ भनेर त्यो शब्दहरू लेखेर मैले बाइबलका भर्सहरू लेखेर दिएँ है अनि म त एकदम नसोधेर न इजाजत लिएर बाइबल पढ्नु गएको बरु जाओस् कि जाओस् मेरो जागिर तर म त एकदम परमेश्वरप्रति समर्पित भएर गएको थिएँ तर नो अब्जेक्सन तिमी कहाँ थियो के थियो भन्ने कुराहरू थियो मैले आफै बताइदिएँ क्या म यस्तो यस्तो अध्ययन गर्नु गएको थिएँ भनेर भन्ने क्या
1: हजुरको यो इतिहास जति सुने त्यति धेरै होइन एकदम चाखलाग्दो एकदम इतिहासपूर्णहरू छन् त्यो बेला राजकालमा राजगतिमा राजाहरूसँग सङ्गत गर्दै राजाको इतिहासहरूलाई बोकेर हिँडेको व्यक्ति हुनुहुन्छ तपाईँ हालसालै चाहिँ अहिले मण्डली सेवकाई चाहिँ कसरी तपाईँको चल्दैछ
0: मेरो मण्डली सेवकाई हेर्नुहोस् यो मैले तपाईँहरूले अब त्यो विश्वास गर्न गाह्रो पर्छ है पहिले हामी प्रेसबिटेरियनमा थियौँ प्रेसबिटेरियन चर्च हाम्रो हेड अफिस कहाँ थियो भने कालेबुङ थियो महेन्द्र डाक्टर महेन्द्र भट्टराईहरू त पछि आएर कुबेर गुरुहरू उहाँ कोर्डिनेसन भएको उहाँको है त्योभन्दा पहिलेदेखि हाम्रो श्रीमती मेरो छोरी जयन्ती अहिले मेडिसिटीमा काम गर्छ ऊ सानो बच्चा थियो तिन चार वर्षको उसलाई च्यापेर हामी दसैँ तिहारमा कार्यक्रम हुन्थ्यो नि कालेबुङ जान्थे र त्यति बेला चाहिँ हाम्रो श्रीमतीले एकजना भाइ हाम्रो क्वार्टर भयो हस्पिटलको क्वार्टरमा घुरन भाइ उहाँ पनि प्रेसबिटेरियनमा ट्रेनिङ लिनुभएको रहेछ दुईजना मिलेर चाहिँ क्वार्टरमै सुरु गरे सङ्गति दुई चारजना मिलेर सुरु गरे त्यसको लागि कति इँटा खाइयो ढुङ्गा खाइयो निकाल्नुपर्छ मार्नुपर्छ कति त्यो बाहुन केटाहरूले होइन त्यो ढुङ्गा लिएर नि मेरो श्रीमतीलाई मार्न आयो होइन त्यो रगत निकालिदियो त्यस्तो भयो अब चर्च थिएन त्यहाँ चर्च थियो एउटा प्रेम राईको फतेपुर अहिले उहाँ त इङ्ल्यान्डमा बस्नुहुन्छ उहाँ त पहिले आर्मी गोर्खा आर्मीको मान्छे है उहाँको थियो एउटा चर्च हिँडेर जानुहुन्थ्यो बस कहिलेकाहीँ चल्ने नत्र भने त्यहाँबाट कञ्चनपुरबाट त्यहाँ जाँदाखेरि 17-18 किलोमिटर हिँडेर जानुहुन्थ्यो जानुहुन्थ्यो अनि उहाँले सुरु गर्नुभयो र हामीले कुनै डोनेसन हामीलाई सपोर्ट केही थिएन खालि पास्टरहरू त्यो प्रेसबिटेरियनका आउँथे बस्थे उल्टा हामीलाई खाना खुवाउनु पर्थ्यो र उनीहरू आएर अब हाम्रो त्यो मेचोड भएका मान्छेलाई चाहिँ 32 दिन्थे उसलाई ऊ दिन्थ्यो कुनै हामीलाई त्यो फन्ड केही थिएन यहाँसम्म कि हामीले आफै उठाएर आफै दिएर मेरो श्रीमतीको तलबको दशांश दिएर अरू त्यहाँ बढ्दै गयो वृद्धि हुँदै गयो अहिले त्यो धरमपुर कञ्चनपुर भन्ने ठाउँमा चर्च बनाइसकेका छौँ मेरो श्रीमतीले बनाइसकेको छ.
1: अहिले यहाँ चाहिँ सेवकाय हामी कार्यक्रमको अन्त्य अन्त्यमा छौँ. अहिले यहाँ चाहिँ यहाँको सेवकायहरू कस्तो?
0: अहिले काठमाडौँमा हामीले सुरु गरेको भित्र मेरो त्यहाँ बोर्डको पनि लिनु होला तपाईँहरू.
1: हजुर,
0: 16 वर्ष पुग्यो अस्ति. 16 वार्षिक उत्सवमा हामीले मनाउँछ. के भयो भने प्रेस्बिटेरियन चर्चबाट अलिकति हाम्रो मनमुटाव भयो क्या. उहाँ अलिकति उनीहरूको बिहेभियर देखेर हामीले स्वतन्त्र चर्च यहाँ काठमाडौँमा खोल्यौँ है. मलाई चाहिँ म चाहिँ दिल्लीबाट पढेर आएपछि एकजना कालिम्पोङकै हुनुहुन्थ्यो, पढाउन जानुभएको थियो. हाम्रो राजु सुन्दासको सारो दाइ हुनुहुन्थ्यो, के सुब्बा भन्ने, मैले बिर्सेँ अहिले, कालिम्पोङकै. अनि उहाँले चाहिँ मलाई दिल्लीमा के भन्नुभयो, तपाईँ अबदेखिबाट चाहिँ कोनडीमा आउनुहोस् भनेर. म त्यहाँ सेवा गर्थेँ, जान्थेँ म राजको सुरु सुन्दा. त्यसपछि साइमन पिटरको चर्च थियो यहाँ कलवरी, अब ऊ गोर्खाको है. अब ऊ पनि आएर जानु, कहिले काहीँ उता पनि जान्थ्यौँ हामी होइन. चर्चहरू राम्रो चर्च थिएन, तर पछि हामीले के निर्णय गर्यो भने आफ्नै मण्डली हुनुपर्छ भनेर भने है. तर यहाँ श्रीमतीको ट्रान्सफर भइसकेर यहाँ आइसकेपछि उहाँले चाहिँ खोल्नुपर्छ भन्दाखेरि सामुलास चर्च भनेर खोलेको. हाम्रो 16 वर्ष पुगेर अब 17 वर्षमा हामी जाँदैछौँ. र हाम्रो चाहिँ 80-82 जनासम्म थियो. अब यसै प्रसङ्गमा तपाईँलाई म एउटा कुरा जोडेर बताउँछु, म कति लाटो मान्छे रहेछु भन्ने कुरो. मलाई सेफकाएको कुरामा यो डोनेसन कसरी लिने, मैले त्यो पास्टरहरूलाई कसरी इमेल पठाउने, त्योहरू केही ज्ञान थिएन मलाई होइन. अझ म मलाई बोलाउँथेँ नि यहाँ धेरै तीर्थ थापाजीको आर्य पागसमा हुन्थ्यो यहाँ यो नारायणी होटलमा, अहिले नमस्ते छ नि, नमस्ते त्यो अप बनाएको छ नि त्यो, त्यहाँले जे हुन्थ्यो. मलाई म सम्मान्य भएपछि महिनाको 3-4 वटा सत्ता परेको दिन प्रत्येक शनिबार मलाई बोलाउनु, वक्तव्य राख्नुहुन्थ्यो. म पनि भर्खर अब त्यो सिकेर आएको, थियोलोजी अलिक पढेर आएको, मलाई झन् अझ जागर चढ्थ्यो. यहाँसम्म फेरि डाक्टर केबी रोकाएको सगरमाथा चर्च थियो, मलाई नाउँ सगरमाथाको मान्छे सगरमाथा चर्च भएकोले मलाई अझ उत्साहित हुन्थ्यो. अनि उहाँले टाइम चेन्ज गर्नुभयो, 10:00 त्यहाँ 1 घन्टा, 1 बजेदेखि 12:30 डेढ बजीसम्म त्यहाँ त्यहाँ 2-6 बोल्थेँ म. कति पास्टरले आएर मलाई के भन्थ्यो भने, सम्मान्यजी तपाईँलाई थाहा छैन, उहाँहरूले तपाईँलाई चाहिँ बेच्दै हुनुहुन्छ, तपाईँको फोटो तारेर तपाईँलाई त्यो डोनेसन ल्याउनुहुन्छ त्यहाँबाट. मैले भने मलाई सबै थाहा छ, मलाई पैसाको लोभ छैन, म यत्रो सम्मानित पदमा छु, म फेरि को गरिब फ्यामिलीको मान्छे पनि होइन. आज कोसीले हाम्रो जग्गा लगेर हामी अलिकति दुर्बल छौँ होइन, तर मलाई लोभ कहिले पनि भएन. मलाई म जिल्ला पञ्चायत सदस्य भएँ, पछि नै आएँ सम्मान्यमा, म गाउँघरको सदस्य भएँ. त्यसले गर्दाखेरि म पत्रकार भएँ, साहित्यकार भएँ. त्यसले गर्दाखेरि मलाई त्यो लोभ छैन. त्यो दशांश जो उहाँले पाउनुहुन्छ नि, त्यसको मेरो भाग चाहिँ त्यहाँ प्रहरीले जम्मा गरिदिनुहुन्छ. मलाई त्यो छैन त्यस्तो. देखाएर अब त्यहाँ हुन्थ्यो, अमेरिकनहरू आउँथ्यो, फोटो तान्थ्यो, उहरू गर्थे, मलाई त्यसो गरौँ, मलाई त्यसको केही लोभ लाग्थ्यो. पछिबाट हामीले के निर्णय गर्यो भन्दाखेरि हजुरको कि आफ्नै चर्च हुनुपर्छ, मेरो श्रीमतीको धारणा त्यस्तो पर्ने क्या होइन. हुन्छ फलो. अनि हामीले चाहिँ सामुएल आशिष चर्च, सामुएल आशिष चर्च भनेर यसलाई सुरु गऱ्यौँ काठमाडौँमा. यहाँबाट यो तपाईँको 13 नम्बर वडाबाट सुरु गऱ्यौँ.
1: अहिले यहीसँग
0: र यसमा हाम्रो 80-82 जना पनि मान्छे पाएको थियो. हामी पहिले चाहिँ एउटा छ नि त्यो गोर्खुमा जहाँ कि त्यो हकुङ भन्ने छ नि, जहाँ फिलिप गजमेरहरू बस्नुहुन्थ्यो नि कोरियन, त्यो रतन चापागाईजी डाइरेक्टर हुनुहुन्थ्यो. के भन्नुभयो, तपाईँहरूको 10 आजको यहाँ जमा गर्नुहोस्, पछि हामी चर्च बनाउने पैसा दिन्छौँ. फिलिपजीले भनेर दियौँ, हामीले त्यहाँ पनि गडबड देख्यौँ, हामीले ठिकै छ केही छैन भनेर हामीलाई त्यस्तो भएन. तर मैले जीवनमा एउटा के गल्ती गरेँ भन्दाखेरि, त्यो गल्ती तपाईँलाई मैले प्रचण्डजीको जब राजा बहिर्गमन भइसकेपछि, प्रचण्ड म त कम्युनिस्ट बाइकहरूको मान्छे, राजा महेन्द्रलाई मैले 2022 सालमा भेटेपछि, उहाँले त भूमि सुधार ल्याउनु भयो नि, हदवदीभन्दा जग्गा बाँड्ने गरिबमा सुभाषुत अन्त प्रभावित भएर भेटेपछि म चाहिँ कम्युनिस्ट भएँ. उहाँले भन्नुभयो नि कम्युनिस्ट थिएँ म, मैले कालमार्क्सको किताब पढेको थिएँ. अब कहाँ जानु पर्यो भन्दाखेरि प्रसन्नजीले कहाँ म गएँ. प्रसन्नजीले मलाई चाहिँ देशभक्त गणतान्त्रिक वंशको ओपन राख्नु भयो होइन. र जान्थे म उहाँलाई टाउको हात राखेर प्रार्थना गरिदिन्थेँ, उहाँको यस्तो ऊ गरिदिन्थेँ. उहाँ प्रधानमन्त्री हुँदाखेरि पनि मेरा साथीहरू देशभक्त कहाँ तपाईँ प्रधानमन्त्रीलाई यसरी टाउको भयो. मैले भने म पास्टर हो, पास्टरले प्रार्थना गर्छु, हामी प्रार्थना गर्छु भनेर भने र उहाँ पनि कुनै इन्कार थिएन. हामीले प्रार्थना गरेँ. उहाँको जेठी छोरी क्यान्सरबाट करोडौँ खर्च गरेर आउनु भएको थियो. प्रार्थनाले उहाँलाई हामीले डेढ दुई महिना बसायौँ. होम नर्सिङ होममा राखेको थियो है. त्यसले गर्दाखेरि प्रार्थनाप्रति उहाँहरूको विश्वास थियो. हामीले त्यो गर्यौँ. गरिसकेपछि मलाई के भन्नुभयो भने उहाँले उहाँको सम्धी पोष्टबहादुर बोगटी आफ्नै सम्धी प्रकाशको ससुरा भएको छोरा प्रकाश तपाईँ सम्धीको एकदम तपाईँलाई देख्छु सम्धीलाई तपाईँले एकदम प्रार्थना गर्नुहुन्छ, बडो राम्रो सम्बन्ध छ तपाईँसित. तपाईँको इच्छा के छ? अहिले त राज परिषदमा हुनुहुन्छ तपाईँ होइन. हाम्रो त्यो खतम भयो नि त, त्यो उता गइसकेपछि. अब मैले भने मेरो इच्छा यही छ कि यहाँका अब यो प्रधानमन्त्रीलाई उप प्रधानमन्त्रीलाई मन्त्रीहरूलाई सांसदहरूलाई न्यायाधीशहरूलाई सुसमाचार सुनाउने, राज परिवारका सदस्यहरूलाई सुनाउने त्यस्तो म सोचिराखेको छु. र परमेश्वरले मलाई त्यो कुनै दिन त्यो जुटाउनु भयो भने उहाँहरूलाई बोलाएर हामीले चाहिँ बाइबलहरू दिने, ब्रेकफास्ट गराउने, परमेश्वरको वचन सुनाउने, सुसमाचार सुनाउने, त्यो मेरो मनमा सबै सुन्नुभयो. सुनेर मलाई के भन्नुभयो त्यो सायद मैले खोजेँ भने त्यो फाइल पाउँछ. उहाँले तोक पनि लगाइदिनु भएको थियो. मलाई के भन्नुभयो भने 3 करोडभन्दा बढी नबढाएर तपाईँ एउटा चर्च निर्माणको लागि दिनुहोस्, किन भन्दाखेरि म पर्यटन मन्त्री छु, मैले बुद्धिस्टहरूको गुम्बा बनाइदिएको छु, हिन्दूहरूको मन्दिर बनाइदिएको छु, मुसलमानहरूको मस्जिद बनाइदिएको छु, अरू अरू धर्महरूको पनि मैले गरिदिएको छु. त्यसले यो गरिदियो भने तपाईँलाई बस्ने ठाउँ पनि हुन्छ त्यो चर्चमा, तपाईँले सुसमाचार सुनाउने ठाउँ पनि हुन्छ, लिएर आउनुहोस्. र मेरो व्यक्तिगत के थियो भन्दाखेरि म कुनै पनि कुरा तपाईँसित गर्दाखेरि 7 दिन प्रार्थना गर्ने कि 7 दिन प्रार्थना गर्ने अनि परमेश्वरले के अगुवाई गर्छ त मात्रै म चाहिँ यस भन्ने, त्यस्तो मेरो चाहिँ आफ्नो एउटा प्रतिज्ञा थियो. जस्तो व्यवस्थाको अहिले 15:4-6 पद्म छ नि, तिमीले यसलाई 6 पढेपछि परमेश्वरले तिमीलाई कहिले गरिब बनाउनुहुन्न, तिमी कर्जा दिने मान्छे बन्छौ लिने मान्छे बन्दैनौ. त्यसलाई परमेश्वरको वचनलाई तिमीले गहराइमा पुग्यो भने तिमीलाई कहिले पनि भोको नाङ्गो राख्नुहुन्न, त्यो मैले महसुस गरिरहेको छु. आज म 30-35 वर्ष भयो प्रभुलाई पाएको. मैले कहिले पनि अभाव कहिले पनि म त्यो सुने घरमा बसेको छैन, एउटा राजश्री ठाटमै बसेको छु जहाँ बसेको छु होइन. मलाई केही अभाव भएको छैन. अब त्यो ऋण कर्जा त लाग्छ नि होइन, ऋण लागोस् दिन नलागोस् पनि. अनि अहिले आज त्यो राजाले दिएको जग्गा हाम्रो बिक्री भए पनि राजाले सोधिबस्छ मलाई धनकुटामा, मैले दिएको 4 बिघा जग्गा के गरेँ? मैले सरकार बेटी छोरीको बिहा गरेँ, बाँकी राष्ट्रिय पञ्चायत लडेर सकिदिएँ. त्यो जिल्ला पञ्चायतमा भन्दा गाउँ फर्कमा हुँदाखेरि पाएको थियो त्यो जग्गा, त्यो जिल्ला पञ्चायतमा हुँदाखेरि पाएको थिएँ मैले. अनि हाँची बस्छु है मैले. तर अहिले पनि मेरो श्रीमतीले लिएको जग्गा मैले पनि लिएको थिएँ आमाले भनेको अनुसार. अहिले हाम्रो 50 घर जग्गा छ, त्यो संजोगले नगरपालिकामा पढ्यो, 5-6 लाखले अस्ति बिक्री भयो, अहिले अलिकति डाउन छ. फेरि यो क्रान्तिले व्यक्ति बिक्री हुँदैन. अब एउटै धोको के छ भने हाम्रो त्यो जग्गा बिक्री भयो भने एउटा चाहिँ नानीहरूको लागि एउटा घर बनाएर चर्च बनाएर अनि त्यसपछि एउटा व्यापार गरिदिएर आफू चाहिँ घुम्ने, कहाँसम्म परमेश्वरले लैजानुहुन्छ, एउटा मिसनरी बनेर जाने, सुसमाचार सुनाउने है, र श्रीमान श्रीमतीहरू हामी जाने होइन. र यो साउथ एसिया मिसन छ, अब उनीहरूले पठाए पनि जाने होइन, नत्र भने हामी उनीहरूको टिकटलाई नपर्खिने, आफ्नै किसिमबाट हामी जाने. र अहिले मेरो र मेरो श्रीमतीको म तपाईँलाई यो उसको पत्तिबाट भयो, श्रीमती मेरो बसमा जाँदा पनि छेउमा बसेको मान्छेलाई सुसमाचार सुनाउनुहुन्छ, प्लेनमा हुँदा पनि सुनाउनुहुन्छ, म पनि मेरा रेङ्कका मान्छे बुद्धिजीवीलाई म पनि सुनाउँछु म प्रभुका जन्म भनेर. म कहिलेकाहीँ म क्याथोलिक त होइन, त तर यी मैले बेप्टाइज लिएदेखिबाट म चाइना गएको हुनाले चाइनिज सुन्नु हो क्या कुरुस मेरो रक्षा गर्ने चाहिँ एक कुरुस मलाई यो लगाएपछि मलाई झुटो बोल्न पनि दिनुहुन्न र मलाई बचाउनु पनि हुन्छ कतिचोटि मैले जीवनदेखि निराश भएँ मेरो घोडाको एक्सिडेन्ट भयो बाघको बिमारी थियो लट्ठी लिएर चल्ने हिँडेँ म अस्ति दिल्ली जाँदा पनि लट्ठी लिएर हिँडेँ म यहाँ सिडीबाट लडेर है तर परमेश्वरले मलाई अहिले पनि ठिक
1: राख्नु हुन्छ हजुरको धेरै धेरै धन्यवाद हजुरलाई हजुरको यो महत्वपूर्ण समय
0: मेरो लागि तपाईँहरूले एउटा प्रार्थना के गरिदिनुहोस् भने मैले के सम्झेको छु भन्दाखेरि मेरो यो 85 वर्षको जुन छ नि जीवनको यो कुराहरू जाओस् र आउँदो जेनेरेसनले त्यसबाट उत्साह ल्याओस् म त यति पनि भन्दैछु अहिले प्रार्थना छु मेरो प्रार्थना अहिले एभ्री डे हुन्छ बिहान बेलुका म बस्छु समय पाए दिउँसो पनि बस्छु म है र यस नेपालका जुन नेपाल कसैको साम्राज्यमा थिएन कसैको उपनिवेशमा थिएन स्वतन्त्र थियो अमेरिका भन्दा पनि जेठो हो यो र यो सगरमाथाको काखामा बसेको हो नेपाल यति उचाइमा हिमाल पर्वत छ यसको माउन्ट एभरेस्ट सगरमाथाको सबभन्दा ठुलो विराजमान भएको ठाउँ यो कसैको स्वतन्त्र नहोस् यसलाई यसमा वक्र दृष्टि सबैको छ हामी थोरै भए पनि आज मलाई एउटा कुराको धेरै ऊ हुन्छ क्या विद्रोह आउँछ 10 वर्ष अगाडि गरेको जनगणना पनि 3.5 करोड पौने 3 करोड अहिले 10 वर्षपछि भए पौने 3 करोड जबकि यो 237 राष्ट्रमा हाम्रा नेपालीहरू नपुगेको विश्वमा कहीँ पनि छैन खालि एउटा अब त्यो एक्सप्रेसमा जानलाई युनिभर्सलमा जानलाई बाँकी होला अहिलेसम्म नेपाली रोकेटमा गएको छैन भन्ने सुनेको छैन कोही जाला त्यस्तो पनि होला इन्डियाले पठाए त्यो पनि जाला होइन आज ती सबै नेपाली आउने हो भने हामीलाई बस्ने ठाउँ पाउँदैन र जो अब यो देशलाई संसारलाई परमेश्वरले नि बचाउनुहुन्छ भन्ने मेरो चाहिँ आत्मविश्वास छ र म त्यसैको लागि अहिले यहाँ पार्टीहरू खुलिया छ किसिमका अब मलाई पदको लोभ राष्ट्रपति बन्नु छैन प्रधानमन्त्री बन्नु छैन सांसद बन्नु छैन कति अफर दिनुभयो मलाई प्रचण्डजीले पनि त्यो आउनुहोस् भनेर जबसम्म उहाँको लिस्ट आएन तबसम्म भेट्दै भेटिनँ मैले उहाँलाई म सम्मान्य भएको मान्छे मान्य बन्न किन जाने मन्त्री बन्न किन जाने होइन मलाई केही लोभ छैन म कुनै पनि देश जहाँ जुन देशको राजा र राष्ट्रपति छ मैले मेरो जुन आइडेन्टिटी छ नि राइट टु अनरेबल मेम्बर सम्मान्य म कुनै देशको राजाको सल्लाहकार सम्मान्य भएको मान्छे त्यो आइडेन्टिटीबाट मेरो त्यो भिजिटिङ कार्डबाट त्यो मेरो आई कार्डबाट म कुनै पनि देशको राष्ट्रपति जस्तो भेट्न सक्छु के चाहियो मलाई म चाहिँ म त मोसा जस्तो हुन चाहन्छु प्रार्थना गर्ने जब म यो प्रार्थनाको हात मेरो थाके भने हारुन र होरले उठाइदियोस् न यो देश शान्तिमा जाओस् मेलमिलापमा जाओस्
1: हस्त बुवा समय र संवादको लागि हजुरलाई धेरै धेरै धन्यवाद यो महत्वपूर्ण समयको लागि
0: धन्यवाद तपाईँहरू पनि दुःख गरेर आइदिनु हो त्यसको लागि पनि धन्यवाद छ ठिकै छ एकदम खुसी लाग्यो होइन

0: श्रोता साथी तपाई अहिले इसाई डबली सुनिरहनु भएको छ। कार्यक्रममा विशेष गरी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशू ख्रीष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर यसैको सेरोफेरोमा विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने जमर्को गरेका छौं। रेडियो सेलुङ सामुदायिक एफएम चरीकोटको स्टुडियोमा तयार पारिएको यस कार्यक्रम चरीकोट क्वानुनिया मण्डलीको साझेदारीमा र देश तथा विदेशमा छरिएर रहनुभएका इसाई मित्रहरूको आर्थिक सहायतामा सञ्चालन गरिएको हो। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदायको अवमूल्यन गरी सामाजिक र धार्मिक सहिष्णुतामा प्रहार गर्नु हाम्रो अभिप्राय होइन। यस कार्यक्रमले कुनै एक धर्मको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। अतः तपाईले कार्यक्रममा सुन्नुभएको विषयवस्तुको बारेमा पुनः एकपटक मनन गरेर दैनिक जीवनमा लागू गर्नुहुनेछ र अझ बढ़ी खोज अनुसन्धान गर्नुहुन्छ भन्ने मेरो ठम्याई पनि छ। श्रोता आजलाई भने हामी कार्यक्रमको अन्तमा आइसकेका छौं। तपाईलाई यो कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा सरसल्लाह, सुझाव, गुनासो वा आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने तपाईले म प्रस्तुता वा रेडियो सेलुङको प्रशासन शाखामा सिधै सम्पर्क राख्न सक्नुहुनेछ। अन्तमा आजको यस कार्यक्रममा इसाई जीवनको अनुभव, विभिन्न सतावट तथा संघर्षको कहानी र परमेश्वरको अद्भुत प्रेमको जीवित साक्षी उत्तम परियारज्यूको उत्साहपूर्ण जीवन गवाही रेकर्ड गरिदिनुहुने समर्पण नामक युट्यूब च्यानलको समूहप्रति हामी धन्यवादी छौं। साथै कार्यक्रम सञ्चालनार्थ रेडियो सेलुङले उपलब्ध गराएको स्टुडियोप्रति हामी सम्पूर्ण इसाई परिवार कृतज्ञ तथा आभार व्यक्त गर्दछौं। हाम्रो आउँदो कार्यक्रमहरूमा पनि यहाँहरूको साथ र सहयोगको अपेक्षा सहित कार्यक्रम सुनेर साथ दिनुभएको लागि तपाईँ सम्पूर्ण श्रोतालाई पनि हृदयदेखि नै धन्यवाद छ। हामी तपाईँ सम्पूर्ण इसाई तथा गैर इसाई मित्रहरूमा हाम्रो परमेश्वरको अनुग्रह, कृपा र आशिष सदैव सबैमा रहिरहोस् भनी हृदयदेखि नै प्रार्थना गर्दछौ। श्रोता, जीवन तपाईको हो, तसर्थ आफ्नो जीवनको लागि असल कुरा रोज्नुहोस् भन्ने अनुरोध सहित कार्यक्रम इसाई डबलीको यो अंकबाट म प्रस्तुता र सम्पूर्ण निर्माण टोली विदा चाहन्छौ। नमस्कार, जय मसी।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
2: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
3: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
1: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
3: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
2: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
4: होइन
1: साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता? थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, ल कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9855-10-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
6: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
7: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
7: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949-412-020। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एकले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
8: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165। गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुच्छे नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

लौ परमेश्वरी यो गैरी खेतका सिमे भूमि नाग नगिनी देवी देवता सबैले काइला गएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई।

খাজা খায়, পারি খাজা খায়।

Et vae patirunae matrae parae tae.

লাইকে ও কেও হাজুর মইরে লাইকে তালা জাগে

খেতা পানি না দেখে গাই গাড়িতে

0: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्षौ, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न, दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: भनी हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि

0: रिकर्ड का लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494142542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
1: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
1: यो रेडियो सैलुङको समय सूचक हो
2: यति बेला बेलुकाको 8 बजेको छ

0: रेडियो साइलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्क्रिय हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी, नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रेप्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
0: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकेरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
0: फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पंक्षीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुनेर स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पंक्षी तथा पंक्षी जन्य उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने,
1: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, अकस्मात धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
0: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजाऊ भन्या।
6: अब के गर्छ धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
5: त्यहाँ चाहिँ के हुन्छ नि?
6: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
7: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841 57 70 69।
5: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
10: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
10: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

पनि तिमलाई मात्रै होइन मलाई पनि खान ज्वारी कोटलाई टाँको भुसुनालाई माखो छाली कोरे राखो गैरी बनी खेतमा सालिदान लागो हे बहिनी नानी सालिदानको परालले धर्मशाला छाको तिमी काको काको हामी काको काको तिम्रो र हाम्रो यसै

आलु होइन तामा बिचको मेरामा कठै परिनी त बिदा दिनी दशरथ वनमा जाने राम रामचन्द्रलाई पेटे भोटो भर तलाई जामा तिम्रा दुई बहिनीले सौथ्यौ भनी देखि यतैतिर थाम सौदिनौ भनी हातमा लिन्छु लुवा सुरको चिम्टा जप्छु राम राम घुम्छु चारै धाम झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो एकैछिनमा आस्केल गर्दा माया प्रीति बस्यो मरी माया प्रीति बस्यो हिमाल चुली पल्लपट्टि हललेको साल छ हिमाल चुली पल्लपट्टि हललेको साल छ जति हेर्थ्यौ तिमीले मलाई उति माया लाग्छ मरी उति माया लाग्छ।

0: स्वर्गतिर सिनी डन्नी काटी बिनी हे बहिनीलाई पानातमा लिनी तिम्रा दुई बहिनीलाई भेट भएको ठाउँमा कर्म हारा चाहिँले के भनेको तिनी
1: भरैलाउनेलाई पे पलाइलाउने दारीमा चाले पोने म आलु काटी

बैराके जंदे लाई बोरा कै गायो सुनी बसा नारा लोक।

Sarguni Dalma, Lai Bala Kokalma, Mavanaro.

Kibani maile ke ta sune utimle ke ma paro chaskare.

खैली रे पैसा सारे बरे रुमालाई मागनेर

Color, toda la que mala pone.

इन्द्रराम ले जटाय कुरा गर्ने चटाय चिनो फोन को तर।

0: नमस्कार, म घनश्याम ओली, दिगो गाउँपालिका वडा नम्बर 4, ज्योतिष केदार। म चाहिँ असारे ठाडो गीत भन्दैछु।
1: सिरुलाई पातेलाई खुकुरी मेरो मेरो

पारियो भने तिमलाई काँचो पातो झन प

तिम्रो त भन्ने म त छँदैछु नि।

হাজুরি মলাইকে সীতা লো ভয়।

लारे जन को लाई पारे पीपा।

নবলি পনি লাই মোসুকাসনে তেতে গুণ থেও কবটি গো দুরাকো।

अहिलेको जस्तो लाले जोबाने छैन सा।

सक्यौ, मेट्नु पर्छ है, छिटो गर्नु, मेट्नु पर्छ आज। आकाशमालाई हो आकाशमा हिँड्नेलाई गरुड पङ्खे भइबो।

ओरी छौ जो माने हो मेलो मेलो मेलो सुवा छिटो आल्ला छिटो आल्ला कृष्ण बाउसे और बाउसे सुजाता बिउल्याउ सरस्वती नि बिउल्याउ उम्बोई बाट मालिङ्गा ल्याए हाम्रै मितले सा आजको

गंगा बिउल्या बिउल्या लाएको झ्याला उगारी हेर्दा लागेछ असार साए

0: अमिता गोल घाल्यो घाल्यो
1: हरियो भनी तो काँचो पात पहेलो बेसार तिम्रो त भन्नी म छँदैछु नि मेरो पोको छ र होरी हो
0: नाति भिलाए घुमुडा
1: ए उँभो है जाँदा उँभो है लेखमा जाँदामा जाँदा शिरमा टोकिदियो लगेको खाजा बाटामा हिँड्दा घप्लकै पोखियो होरी हो
0: छिटो रोपाई छिटो रोपाई मेट्न पर्छ अहिले म पनि आउँछु।
2: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जड़ीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
3: खटिवडा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
4: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, 84 पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
3: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
4: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
5: सम्पर्क फोन नम्बर 9855154160, 9844-4655 र 0949-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
6: अरे यही थियो त, कहाँ सरे आजकल?
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ।
6: के हुनु नि अबि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
2: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
6: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
6: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: जागिर खाने मौका त आएको थियो नि, तर
8: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल।
7: अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
11: हेलो बाउसी हजुर, ल ऊ त डाँडा थुम्को मिलाइदिनु त, थुम्को रोपारलाई गाह्रो हुन्छ के?
12: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ, अर्को साल के हो?

0: मिलन लामा भन्ने मान्छे त मान्छे पनि राम्रो काम पनि राम्रो गीत पनि राम्रो कस्तो मान्छे खोजेर ल्याएको तैले
1: एकदम राम्रो।

अंतो भी।

माँ दिल्ली जाए का माँ।

0: चिता पुज पारी गीता ले ले उला संगे ले
1: बाका फेरियो।

Lady, this is our time.

Mit ihm gleich zu Puh, Puh, Puh, Puh.

gurera ayo loy jiri kaba sa pipal botma let bhayo

यता फर्क घोसे रुमाल छोसे मसे म काट्दिउँला गाईलाई उज्यालो हुँदा पकाएको भात गई त गयो उमुलेर भोलि हाम्रो रोप

Asara masko bhari ramro khasko kunbai bato jane ho pani swini baba poini tini kun chai bato jane ho असारमा जान्दैन काले दोर्याउन माथाले लै मङ्सिरमा पहिलो दाई आजको दिन है बोलिनौ भने बोल्नै पर्ला कहिले पानी परो सिम सिम दोला खाका भिम सिम ढकाइ ल्याउन त्यादरले हरि हरि सुनेना तरी ढकाइ ल्याउन च्यादरले मायाको चिठी सिरानमा राखी बसिरहेछु सादरले लरी

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-48-8862 9844-48-8862।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिल्यो।

0: क्वालिटीका काजू, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजूर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860558988। पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
0: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
4: दोलखा जिल्लाका सम्पूर्ण पन्छीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रेप्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परी प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
0: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने। प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
4: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने। खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशुपन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने। मरेका पन्छीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने। पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने। नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। पन्छी तथा पन्छी जन्ने उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने।
4: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने। अकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
0: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसेबाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
4: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589363।
4: यदि तपाईहरूसँग पनि उत्पादित कफी

0: हुन स्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा,
2: रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला।
0: आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
5: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
6: अविनाश, तिमी किन निराश छौ त?
7: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
6: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
10: के पनि होइन, जानु हिँड्न तिमी।

唱对咱呀伴呀，我来这苏南呀，迎来欢迎花耶婆，迎来欢迎花耶婆。

कति राम्रो छ लै मानिसको तरकार सुनेर बस मेरी मरेको र तारासु भरेकार लेखाको पहिलो गीता भन्नु मै तारासु भरेकार ल्यायो लै मोडाएर ल्यायो बगाए ल्यायो गे गयो मेरा बाचा मेरे मारे को रसो गाए ल्यायो गे गयो मारेको भए मल हालेर हुन्छ घरमा रोगो के गयो हेर्न लै कति राम्रो छ घरमा रोगो के गयो सारा काट्नेलाई सपार सप एउटा मोटो भने माइ छ सुनेर बस्छ।

在个马大屋里我来接你。

তাই কাটে জানছো খুড়কা।

0: बुम बुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848073107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के
1: हो त काका? किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका? विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि। त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 07 93, 98 41 87 07 93, सादो बाटो चरीकोट दोलाखा।

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854

0: सम्म ओपीडी सेवा, चौबीसै घण्टा आकस्मिक सेवा,
1: चौबीसै घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, चौबीसै घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-12-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-12-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिजातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
3: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घर सँगै।
5: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
6: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
5: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
6: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
5: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
6: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
5: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
6: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
5: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
6: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
5: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नुभन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
7: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सन्देश।
8: यो रेडियो सैलुङको समय सूचक हो।
9: यति बेला बेलुकीको 10 बजेको छ।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

नारायण अब यो बताई नहीं भाई को श्री हरिवंश पुराण यो हरिवंश पुराण को यो पहिलो अध्याय को यो दोस्रो भाग ले गरिकन कति कुरा को विस्तार गरिन्छ भनेर सुन्नुस् त सौनक आदि भनेकन सौनक आदि नामक 88,000 ईश्वरका प्रति गुरुसुतजीले बताउनु भएको छ हजुर स्वयले कथाहरू ल्याएर यता वैशंपायन नामक गुरुले राजा जन्मेजयलाई जो बताउन लाग्नु भइराखेको छ महाराज हेर्नुहोस् अनि फेरि स्वयले कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथा प्रस्तुत गर्न लागिरहेका छौं राजन अब त्यसै मौकामा यतापट्टि के भयो त भन्ने मिसाललाई भन्ने जस्तै यो हरेक किसिमले गरिकन यो पुराण सुन्नाले गरिकन त्यस्तो जो पवित्र हुन्छ पापको नाश गर्दछ सारा जुन हो अनि कल्याणै जो कल्याण हुन्छ अनि फेरि अब यस्तो कस्तो त भन्ने मिसाललाई भन्ने जस्तै हजुर हामी अनि सुना पुण्य गर्नका खातिरमा हामी कहाँ जान्छौँ भन्ने मिसाललाई भने अनिखेरि यस्तो पुष्कर आदि नामहरूको जो तीर्थमा जान्छौँ स्नान गर्नलाई बद्री जान्छौ केदार जान्छौ सारा जान्छौ अनि बद्री गए केदार गए गए चारै धाम आखिरीमा बस्दा रहेछन् मनभित्र राम नारायण हरि अनिखेरि त्यो परमात्मा प्रभु भगवान राम भगवान कृष्ण बस्ने ठाउँ कहाँ हो त भन्ने सल्लाह भने मनभित्र हो हजुर हामी जब त्यसरी त्यो अन्त अन्त जान्छौँ अनिखेरि जहाँसुकै जाउँ तापनि पानीको स्नान र ढुङ्गाको दर्शन हो मूर्तिको दर्शन हो अनिखेरि पानीको स्नान हो अनि अब त्यो भगवानको सम्झना गरेर त्यहाँ दर्शन गरेपछि भगवान त्यहीँ आइदिनुहुन्छ त्यहीँ बस्नुहुन्छ अनि हेरे हामीहरूलाई जो भगवानको दर्शन गरिएको जो फल त्यहाँबाट मिल्दछ त्यस हेतुले गर्दा यो पुराणले के भनेको छ त भनिसलाई भने जस्तै अब त्यसरी अनि काशी गएको बद्री गएको केदार गएर स्नान गरिएको यस्तो पुष्कर आदि नामेरको जुन तीर्थमा गएर स्नान गरिएको त्यस्ता किसिमको जुन फल छ भने पनि अनिखेरि त्यो पाउने फल यदि जान त्यहाँ सकिएन सकिएन अब जान सकिन्थ्यो अब खर्च पर्चले दियो सबै कुराले दियो शरीरले दियो हरेक किसिमले गरिकन दियो भने पो अनिखेरि त्यहाँ गएर स्नान गऱ्यौँ हामीले भनेदेखि अनि त्यहाँ गएर स्नान गरेर त्यहाँबाट पाउने फल हामीहरूले त्यहाँ गएर जुन देवता पितृहरूको जुन उदाहरण गर्नुपर्ने अनिखेरि त्यस्ता किसिमको फल त्यो फल केले दिन्छ त भन्ने उसलाई भनेदेखि हामीहरूलाई अब यही जो हो हरिवंश नामको जो पुराण सुन्नाले गरिकन अनिखेरि अब यो महाभारत हो महाराज हो अनि यो कति लामो लामो यो कुरो गरेर साध्य छैन तब त्यस्ता किसिमको जो महाभारत पुराण हरिवंश पुराण सुन्नाले गरिकन अलिखेरि चुप मिल्ने काम गर्दछौ ओहो हामी त हरिवंश पुराण पो भन्थ्यौं यो त महाभारत पो भन्नुभयो उहाँहरूले त भनेर भन्नु होला तर यो पुराणै महाभारत हो महाराज हेर्नुहोस् अलिखेरि यो महाभारतबाट जुन ल्याएको पुराण हो यो महाराज हेर्नुहोस् अलिखेरि जब यस्ता किसिमको जो परम पवित्र पुराण हो यो अलिखेरि अब यो पुराण अब हुन त धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति जम्मा चार किसिमकै जो फलहरू दिन्छ हेर्नुहोस् जब त्यति भएन अनिखेरि अवश्य अब यतापट्टि कस्तो त भने यसलाई भने सन्तानको खातिरमा यसरी जुन राम्रोसँगले गरिकन अनि यो पुराण लगाए हुनाले गरिकन सन्तानलाई राम्रो गर्छ रहिनेछन् सन्तान फल्दछन् बास सन्तान जन्मिन्छन् अब रहन् भनेदेखि अब ती भएका सन्तानको जुन रक्षा हुन्छ यो महाराज हेर्नुहोस् अलिखेरि जब त्यस्ता किसिमको जुन पुराण हो अनि जब त्यस्ता त्यस्ता किसिमले गरिकन उतापट्टि जब त्यस्तो हुन्छ हे महाराज हेर्नुहोस् जब त्यति भयो त्यति भइसकेपछि अनिखेरि जब त्यस्तो किसिमले गरिकन उतापट्टि यो पुराण यस्तो पवित्र पुराण हो अनि त्यसले यस्तो जुन हृदयलाई कति आनन्द दिन्छ भने यसलाई भने अनि सारा सम्पूर्ण जुन हो सत्यवतीका छोरा जुन हो वेद व्यासले बताउनु भएको हो महाराज हेर्नुहोस् अनिखेरि व्यास गुरु भन्ने कुरो त ठुला गुरु भयो त पराशर सुतो व्यासो मत्स्य गर्भ समुद भव भनेर भनिएको छ अनि अब जुन पराशर नामक जो गुरुका छोरा जुन अनि अब तपाईँ सत्यवतीबाट अनिखेरि वेद व्यासहरू जब त्यसरी जन्मिनु भएको अनि पराशर सुतो व्यास हो मत्स्य गर्भ समुद भव अनिखेरि अब बुद्धा जब त्यस्तो भयो मत्स्य गन्धादेखि जब त्यसरी जन्मिनु भएको जब त्यस्तो भयो त्यति भइसकेपछि उपरान्त अधिखेरि यस्ता चुन हो अनि जो हो यस्तो व्यास गुरुको जो मुखारविन्दबाट निस्केका यस्ता पवित्र कथाहरू हुन् यो महाराज हेर्नुहोस् अब यस्तो जुन हो पवित्र कथाहरू पवित्र बोलीहरू कहाँबाट निस्किन्छ हजुर हाम्रो मुखबाट निस्किन्छ हजुर हाम्रो मुखबाट त्यहाँ गुरुहरूको जो मुखबाट निस्किन्छ अनिखेरि हजुर हाम्रो त्यो मुखबाट पनि निस्किन्छ अनिखेरि तर हजुर हाम्रो भन्दा पनि गुरुहरूले के गरेको छ सम्पूर्ण शास्त्रहरू केलाएको हुन्छ महाराज हेर्नुहोस् केलाएको हुन्छ छानेको हुन्छ त्यसलाई
एकदम शीतलले गरिकन दिनु हो, उतापट्टि फोहोर जति फालेर सुगर जति त्यो निकालेको हुन्छ। यसरी त्यसो भएको हुनाले गर्दाखेरिमा अनिखेरि गुरुहरूको मुखारविन्दबाट त्यसरी जुन सुन्नु पर्दछ यो कथाहरू। अनि त्यो पवित्र हुन्छ जानेको छ हजुर हामीले ताप पनि, तर अब यसलाई शुद्ध गराउनको खातिरमा, त्यसलाई जो सिद्धि गराउनको खातिरमा गुरुको मुखारविन्दबाट अनिखेरि हामीहरूले त्यसरी जुन हो सुन्नु पर्दछ, अलिखेरि त्यो सिद्ध हुन्छ। महाराज हरिवशेष कस्तो त मान्छेले हजुर हामीले कुनै मन्त्रतन्त्र जानेको रहेछ भने पनि, तर त्यो मन्त्रतन्त्रलाई अनिखेरि हामीले त्यसै जो प्रयोग गरेर त्यो मन्त्रतन्त्र सिद्ध हुँदैन। अनिखेरि अब उतापट्टि गुरु ठाप्नु पर्यो, गुरुको मुखारविन्दबाट त्यहाँबाट सुन्नु पर्यो, फेरि हेर्नुहोस् हजुर हामीलाई कण्ठ थियो, तर कण्ठ थियो तपाईँले फेरि गुरु थापेर गुरुको मुखारविन्दबाट सुनेर त्यहाँबाट अनिखेरि उतापट्टि गुरु दक्षिणाहरू चढाएर अनिखेरि गुरुले जो शुभ आशीर्वाद दिइसकेपछि मात्रै अनिखेरि त्यो जो प्रयोग गरेपछि अनिखेरि त्यो मन्त्र एकदम राम्रो सिद्धि भएर जान्छ। फुक्ने फाक्ने मन्त्र होस् अथवा अरू कोही अनि जुनसुकै ठाउँ ठाउँमा लगाउने मन्त्र होस्, त्यस्ता त्यस्ता किसिमका जुन मन्त्रहरू त्यस्ता किसिमले गरिकन जुन सिद्ध हुन्छ महाराज, त्यसलाई जुन सिद्धि नगराइकन हुँदैन। जुनसुकै उता मूर्ति हामीहरूले जो बनाएर ल्यायौँ तापनि अनिखेरि त्यो मूर्ति थापित गर्नलाई त्यसै लगेर त्यो थापित गरेर हुँदैन, त्यसलाई जो ब्याउताउनु पर्दछ महाराज हेर्नुहोस्। अनिखेरि त्यसलाई ब्याउताउनु पर्छ पहिला नै, अनिखेरि त्यसलाई जो एउटा कर्म गर्नुपर्दछ हे महाराज हेर्नुहोस्। हरेक किसिमले गरिकन उसलाई त्यो यज्ञ यज्ञादि गरिकन त्यहाँबाट त्यसलाई घिउमा चोप्ने, दुधमा चोप्ने, दहीमा चोप्ने, हरेक किसिमले गरिकन त्यो महको उसमा चोप्ने, अनि त्यहाँ विभिन्न विभिन्न किसिमले गरिकन जब त्यस्तो जो त्यसको कर्म हुन्छ, त्यो कर्म गराएर त्यसलाई जो ब्याउताएर जसको जो वर्तमान इत्यादि जो कर्म हो त्यो कर्म सिद्ध्याइसकेपछि उपरान्त अनिखेरि त्यहाँबाट अलिकति उस भएर त्यो यज्ञ सम्पन्न गरियो, त्यहाँबाट पाटी प्रसाद लगायो भयो, त्यो भइसकेपछि उपरान्त त्यहाँबाट लगेर जुन ठाउँमा लगेर अनिखेरि राखेर अनि फेरि पूजा गर्नुपर्छ। त्यहाँ लगिसकेपछि अनि मात्रै पूजा गर्नुपर्छ महाराज, नत्र भनेदेखि त्यो प्रतिष्ठा नगरिकन जब त्यस्ता किसिमको जुन हो त्यसको अनि उता शुद्धता हुँदैन हे महाराज हेर्नुहोस्। जब त्यस्तो त्यस्तो किसिमले गरिकन उतापट्टि जो गर्नुपर्दछ नगरिकन हुँदैन त हजुर, हाम्रो पनि त जस्तै जो छोरीलाई गुनौ चोलोहरू गर्छौँ हामी, अनि अब आफ्ना जुन संस्कार अनुसारको कतै जो बेली विवाह गर्छौँ हामी अथवा काहीँ अनि गुन्यौ चोलोहरू गर्छौँ हामीहरू, जो छोराको वर्तमान आदि कर्महरू गर्छौँ, अनिखेरि अब यस्ता यस्ता किसिमका जो कर्महरू गर्छौँ जस्तो त्यस्तै नै हो जुन सुकैको पनि त्यो कर्म हो, कर्म पूरा नगरिकन अनिखेरि त्यसलाई जो उतापट्टि जो अनि जुन मूल ठाउँमा लानु भेट्दैन सकिँदैन महाराज, अनिखेरि जो शुद्ध हुँदैन हे महाराज हेर्नुहोस्। त्यस्ता किसिमले गरिकन अनि एकदम राम्रोसँगले गरिकन जो गर्नुपर्दछ, अनि जब त्यस्तो त्यस्तो भइसकेपछि उपरान्त अनिखेरि जो उतापट्टि पराशरको छोरा अनि पराशर सुत व्यास व्यास ऋषिका मुखारविन्दबाट अनिखेरि निस्केको त्यस्ता किसिमको जो वाङ्मय रूपी अनि अमृत कथाहरू हो यो महाराज। यो संसारले नै जो उतापट्टि संसारभरिका जो मानिसहरूको जो उतापट्टि काण्ड विदुनाबाट जो पान गर्नुपर्दछ, अरू चिज अरू अमृत हामीले मुखबाट जो खान्थ्यौँ अरे भनेदेखि यो कथारूपी अनि अमृत खाने कहाँबाट, कानबाट हजुर काण्डुपी जेतुनाबाट पिउनु पर्दछ। अनिखेरि जब त्यस्ता किसिमले गरिकन उतापट्टि पिउँदै पिउँदै लग्यो अनि बुझ्दै लग्यो, जसले जस्तै जो उतापट्टि अनि जो सिंहमा सुनको जुन हो उतापट्टि सिंहहरू घाँसेर उतापट्टि जुन हो जस्तै सुनको खोलहरू घाँसेर गाइदान गरिन्छ। अनिखेरि जो वेदको अध्ययन गरेका र अलिखेरि धेरै जो विषयका त्यस्ता किसिमको जो ज्ञाता ब्राह्मणलाई जो प्रत्येक दिन अलिखेरि सय सयवटा गदादि गरिकन त्यसरी सुनका सिंहासका गाईहरू जो दान गरिन्छ अरे भने त्यो गाई दान गर्दाखेरि अनि किन गरिएको त्यो त्यो गाई दान अनि मसला दिनको सयवटा अथवा हजारवटा अथवा लाखवटा अब कतिवटा सकिन्छ त्यस्तो गाई किन दान गरेको त भन्दा त्यो पुण्यका खातिरमा त्यसरी जो दान गरिएको, त्यसरी जो दान गर्दाखेरिमा पुण्य हुन्छ भनेर जो दान गरिएको जो गाई अनि अब त्यसरी जुन हो गर्ने पुण्य अब केबाट हुन्छ त, अब त्यो गाई रहेनछ सुन पनि रहेनछ भनेदेखि अनि त्यस्ता किसिमको जुन हो पुण्य केबाट हुन्छ अलिखेरि यही हरिवंश नामको जो पुराणको पुस्तक किन्ने, यो पुस्तक किनेर त्यहाँबाट अनिखेरि नौ दिनसम्म जो पढाउने,
पढाएर त्यहाँबाट यसको कथाहरू जो सुनेर त्यहाँबाट यही पुस्तक दान गरिदिनु पर्दछ महाराज। हेर्नुहोस् अनिखेरि ती गाई दान गर्दाखेरि जुन किसिमको फल मिल्थ्यो अरे भनेदेखि अनिखेरि अब त्यो किसिमको फल हामीहरूले यही हरिवंश पुराण सुनेर त्यहाँबाट यही पुस्तकहरू जो दान गर्दाले गरिकन मिल्दछ। हे महाराज हेर्नुहोस् त्यस्ता किसिमले गरिकन जो मिल्दछ। जस्तै अब कसरी मिल्छ त मानिसहरूलाई भने अश्वमेध नामहरूको जुन यज्ञ गर्दाखेरिमा जुन किसिमको जुन फल मिल्थ्यो अरे भने बाजप्रिय नामहरूको जुन यज्ञ गर्दाखेरिमा जुन किसिमको जो फल मिल्थ्यो अरे भनेदेखि त्यस किसिमको फल अब यो हरिवंश नामहरूको जो पुराण सुन्नाले गरेको नै मिल्दछ। अलिक त्यो र हरिवंश नामहरूको जो पुराण दान गर्नाले गरेको नै मिल्दछ। हे महाराज हेर्नुहोस् ए यस्ता यस्ता किसिमले गरिकन गर्नुपर्दछ। अनि यस्तो जो परम पवित्र चिजहरू हो अनि फेरि अब बाजपेय नामहरूको जुन हो यज्ञ राजस्व नामरेको जो यज्ञ त्यस्ता किसिमको जुन यज्ञ अब यस्तो जो यज्ञ गर्दाखेरिमा कस्तो त भने यसलाई भने अघि अघि जो सत्यमा के थियो त भने यसलाई भने सत्यमा एकजनाले जुन यस्तो जुन हो यो धार्मिक कार्य एकजनाले गर्दाखेरिमा वास्तु गाउँ भरिको मानिसलाई सबैलाई पुग्दथ्यो गाउँलाई ठ्याकै पुग्दथ्यो अरूले गर्नु पर्दैन त महाराज सबैले जो पुण्य हुन्थ्यो भने अब अहिले कलीमा के हो त भने यसलाई भने जसले गर्यो त्यसलाई मात्रै हुने अनिखेरि त्यो अर्काले गरिदिए भने कहिले पनि हुँदैन आफैले गर्नुपर्दछ महाराज। अनिखेरि यस्तो आफैले गरे पुण्य भयो नत्र भनेदेखि भएन। अब धेर थोर ठुलो सानो अथवा जति जे जस्तो सकिन्छ दानहरू अथवा कर्महरू अथवा जुन हो अन्त यस्ता सुन्ने ओर्ने गर्ने दिने लिने इत्यादि जुन सुकै कर्म पनि आफूले गरेदेखि भयो अर्काले गर्यो फलानाले गरिदिएपछि भइहाल्छ नि भनेर भन्नु त्यो कुरा होइन। के हो यो अहिले कली भएको कारणले गर्दाखेरि पनि त्यो होइन महाराज हेर्नुहोस् अनिखेरि सत्य भइदिएको भएदेखि सत्यमा हुन्थ्यो अनिखेरि अहिले कलीमा भएको हुनाले गर्दाखेरिमा अनि त्यो कुरा हुँदैन। चाहे जे सुकै गरौँ हामीले अनि बुढाबुढी कोटी होम गरौँ अथवा जुन लक्ष्य होम गरौँ अथवा सहस्र होम गरौँ अथवा जुन सानो तिनो जो यज्ञ यज्ञ आदि गरौँ अथवा जुन सुकै गरौँ अनिखेरि सात दिन सप्ताह गरौँ नौ दिन सम्बुद्ध पुराणहरू गरौँ अथवा अनिखेरि अब यस्तो जुन एघार दिन गरौँ अथवा उतापट्टि जो पन्ध्र दिन गरौँ एक महिना गरौँ चार महिना गरौँ चतुर्मास गरौँ अथवा उतापट्टि कस्तो भनेछ भने आजन्मा गरौँ जुनसुकै जो अब अफत समय गरौँ तापनि त्यो गरिएको के को खातिरमा भनेछ भनेदेखि अनिखेरि जो पुण्य होस् भनेर भन्नाको खातिरमा जब त्यसरी जो गरिन्छ अनिखेरि ती आदि गरिएका जो नाले गरिकन अनि जब त्यस्ता त्यस्ता किसिमका जे जति गरिन्छ तापनि त्यो गरिएको बेलामा अनिखेरि अब उतापट्टि जो कथाहरू सुन्नाले त्यहाँबाट जो दान गर्नाले गरिकन अनिखेरि हामीलाई के हुन्छ पुण्य हुन्छ महाराज हेर्नुहोस् पुण्य होस् भन्नको खातिरमा हामीहरूले गरिएका छौँ। त्यस्ता किसिमले गरिकन जब त्यस्तो त्यस्ता किसिमका जुन कर्महरू हामीहरूले जसरी जो गर्दछौँ अनिखेरि अब तिनै किसिमका जो फलहरू उतापट्टि त पाइन्छ। यो महाराज हेर्नुहोस् अनि जब त्यस्तो भन्छ जस्तै जो के भनेको छ त भनिसकेला भने हामीहरूले दान गर्दाखेरिमा जुन सुकै कुरा पनि जो दान गर्नु सक्नुपर्छ हामीहरूले पैसाहरू दान गर्नुपर्छ लुगा कपडा दान गर्नुपर्छ उतापट्टि जुन अनाजहरू जो दान गर्नुपर्छ अब यस्ता यस्ता के हो घिउहरू भए तेलहरू भए यस्ता यस्ता तिलहरू भए जौहरू भए नुनहरू भए हरेक किसिमका जुन हो यस्ता अन्न फलफुलहरू जहाँ सारा सम्पूर्ण चिजहरू हामीहरूले जो दान गर्नुपर्दछ। ल हेर्नुहोस् त अब अहिले मैले जो भन्नै नभ्याएका अथवा नसम्झेका कुराहरू ए यो त नगरे पनि हुने रहेछ भन्नु पर्दैन। ल हेरिबस त हजुरहरूले जुन दान गर्दाखेरि जुन सुकै कुरा पनि दान गर्नु सक्नुपर्छ। हजुर हामीलाई यो विषय जो व्यवहारमा भोग गर्नलाई कति चिज चाहिएको छ ती चिजहरू सबै कुरा दान गर्नुपर्छ। ल अनिखेरि त्यस्ता किसिमले गरिकन दान गर्नुपर्छ। हिँड्दाखेरिमा कति कुराका जति चिजहरूको आवश्यकता पर्दछ ती चिजहरू पनि दान गर्नुपर्छ। हे महाराज हेर्नुहोस् अनिखेरि जस्तै अब हिँड्दाखेरिलाई दान कसरी के गर्दाखेरिमा हुन्छ त भन्दाखेरिमा जस्तै साङ्गु भरेङको आवश्यकता हुन्छ अनिखेरि पार्टी प्रतीक्षालयको आवश्यकता हुन्छ अनिखेरि अब यस्ता यस्ता जो ठाउँमा अनिखेरि जब त्यसरी जो त्यस्ता ठाउँमा जो हामीहरूले साङ्गु भरेङहरू बनाइदिने अनिखेरि पार्टी प्रतीक्षालयहरू बनाइदिने चौतारोको अहिले पार्टी प्रतीक्षालयको जुन हो त्यस्तो जो चलन आइराखेको छ अनिखेरि त्यस्तो जो बनाइदिने अनिखेरि साङ्गु भरेङहरू खोला खोल्सामा साङ्गु भरेङहरू जो बनाइदिने त्यस्तो भयो भने हजुर हामीले हिँड्नलाई अरू सम्पूर्ण हिँड्नलाई कति सजिलो हुन्छ हो जय होस् है कसले साङ्गु हालेछ नि अब यत्रो जो बाटो फेरो घुमेर हिँड्नु पर्थ्यो अरे भनेदेखि ल यस्तो सजिलोसँगले सोझो बाटो हिँड्न पाइयो जय होस्
जय होस् यो गराइदिने मानिसको जय होस् भनेर सम्पूर्णको कतिको जसो आशीर्वादहरू पाइन्छ त्यस्ता किसिमले गरिकन गर्नुपर्छ. त्यो पनि के हो दान हो महाराज. त्यस्ता त्यस्ता किसिमका दानहरू गर्न सक्नु पर्दछ. अनिखेरि प्रतीक्षालय बनाइदिएको अनिखेरि अहिले प्रतीक्षालयमा हालिदिएको त्यो दान हो. अनिखेरि जस्तो साँगो भाइमा हालिदिएको जुन हो धनहरू त्यो दानहरू हो. अनिखेरि त्यस्तै नै जो स्कुलमा अनि स्कुलमा जुन लगेर अलिकति विद्यालयमा लगेर जो हालिदिएको जुन चिजहरू अनि सम्पत्तिहरू त्यो के हो दान हो महाराज. हेर्नुहोस् अनिखेरि जब यस्ता यस्ता किसिमले अनि जुनसुकै ठाउँमा पनि अझ सकिन्छ भने अक्षय कोष राखिदिनु सकियोस्. अक्षय हो त्यो कहिले पनि नाश नहोस् त्यो धन. त्यसको त्यो ब्याजहरूले त्यहाँ अब केही कामहरू बनोस् त्यो साउँ कहिले पनि नमासियोस्. त्यसलाई भनिन्छ त्यो अक्षय कोष भनिन्छ. कसैका नाममा आफ्ना जुन बाबु बाजे जिजु च्याप्जु इत्यादिका जो नाममा अथवा कुनै केही चिजका नाममा लगेर त्यसरी जो अक्षय कोषहरू हामीहरूले जब त्यसरी राखिदिउँ भनेदेखि त्यस्ता किसिमका जो मानिसहरूले अनिखेरि सारा सम्पूर्ण एकदम हरेक किसिमले गरिकन यो भू पृथ्वी दान गरेको जो फल मिल्ने काम गर्दछ. अनि त्यस्तो कर्महरू गर्नुपर्छ. हेर्सौनका दिन भनेको 28,000 ऋषिहरू हो भनिकन 88,000 ऋषिहरूलाई गुरु सुतजीले बताउनु भएका जुन जुन किसिमका कथाहरू हुन् अनिखेरि अब सोही नै कथाहरू अनि हजुर यता राजा जन्मेजयलाई वैशम्पायन अमेरिका गुरुले ल्याएर बताउनु भएका जुन किसिमका जो कथाहरू थिए अनिखेरि ती कथाहरू ल्याइकन हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गरियो. अब यो कथाले चाहिँ धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भनिएर त जुन यस्ता जुन हो अलैया शनिश्चरहरू बिग्रेका हुन सक्छन् ती शान्ति हुन्. शनिसाद आदि गरेका ग्रह बिग्रेका हुन सक्छन् त्यो शान्ति हुन्. र उल्का प्रामरी राहुसँग डाडी गरेका ग्रहहरू बिग्रेका हुन सक्छन् त्यो शान्ति होस्. अनि खेरि कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हो जुन श्री हरिवंश पुराणको यो पहिलो अध्यायको यो दोस्रो भागले गरिकन यथामति विस्तार गरियो. कृष्ण वृन्दावनको बिहारी हे सत्यको सुन्दर रूपधारी हे विश्वव्यापी त्रयतापहारी उद्धार हाम्रो गर हे मुरारी. देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षामेष तनयम् कृष्ण त्वमहं शरणं गत. देवकी सुत गोविन्द वासुदेव जगतपते देवमेष तनयम् कृष्ण त्वमहं शरणं गत. नारायण ओम श्रीकृष्णार्पणमस्तु.

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर नमस्कार, म झलक प्रसाद शिवाकोटी, कालिन्चौक गाउँपालिका, वडा नम्बर 7, भवटिनी। गुणरत्नमालाको चरपट मन्जरीको अलिकति भजन कीर्तन गाउन लागिरहेको छु, यहाँ सबैले सुनिदिनुहुन्छ भन्ने आशा राखेको छु। भजनारायण भजनारायण भजनारायण सज्जन हो, मर्नु छ निश्चय भोलि कि पर्सी छ सहारा उस दिनको। भजनारायण भजनारायण भजनारायण सज्जन हो,

Kabaritana Taina, Bikagari Kanchan, Rukamani Bastan, Tarapani Asai Tiramana Lanetan, Bajanarayana, Bajanarayana, Bajanarayana, Sajana Ho. जब तक धन को लाउँछ धारो तब तक सबले मान्छ पियारो वृद्ध हुँदा जब बल टुटी जाला बन्ला घरमा सबको हेला भजनारायण भजनारायण भजनारायण सजन हो।

यौवन सकिँदा काम छ ठट्टा, पानी सुकेपछि पोखरी झुट्टा, धन सकियो त जान बिरान, ततो बुझेपछि संसार छ टुना। भजनारायण भजनारायण भजनारायण सजन हो, इत मित सुतर जन तन धन नारी, गोठ र खेत पशु घर बारी, सबै जाहीका ताही रहनेछन्, तिमी कनै मले खैचिलिनेछन्। भजनारायण भजनारायण भजनारायण सजन हो, कसले जगमा मकन पठायो, कति दिन बाँच्नु छ जानु कता हो। मनमा गुण यति बात गहिरो, यो सब चकचकी सपना सरी हो। भजनारायण भजनारायण भजनारायण सजन हो।

बाचिन्जाला धन सम्पत्ति जम्मा गर्नु पर्ने बाचिन्जाला धन सम्पत्ति जम्मा गर्नु पर्ने लायो खायो अन्तिममा हँसेर जानु पर्ने लायो खायो अन्तिममा हँसेर जानु पर्ने जति धन भए पनि छोडेर जानु पर्छ जति धन भए पनि छोडेर जानु पर्छ कालुसँग लडाई गर्न कुन चाहिँ अघि सर्छ कालुसँग लडाई गर्न कुन चाहिँ अघि सर्छ राम

माघा पौवा घर मेरो आहाले पूर्ण गाउँ हो। म टेक बहादुर सुवेडी 78 वर्षको भएँ। म सैलुङ एफएममा एउटा श्लोक भरौँ भनेर अनिखेर आएको। सारा धर्म पुराण बिखाएका कथा सुनि लागे फेरि सधाउ न कन त आइसौ भनेकै मने हे सर्वतरे के सुनाउ नभयो है धेरै कथाहरू सुन्छौ फेरि पनि सुनाउ नहरलेला कथाहरू जो सुन्दा हुँदै तिर्ते छैन कहिले इच्छा भरियाउने सुन्दामा फल पाउने पछि पनि मुक्ति समेत पाउने यस्तो प्रसन्न सुनिसकेर मुनिको बेसाई भने लाउ भनी आज्ञा गर्नुभयो उसै बखतामा बेस्रामा पारो भने जस्तो श्री सुखदेवदेखि पहिले मैले सुनेको थिएँ त्यस्तै रीतिसितले पुराणहरू कविता गर्दो भए देवी भगवती कथा मेतो सरे बितारै गर्छु अब देवीको महिमा अपार बुझा हैली लाउनै कैसब यो संसार बनाउँदा भगवती आधार शक्ति बनी प्राणी सृष्टि गरेर पालना गरे संहार गर्दै पनि आधा शक्ति भवानीकै आदिनामा संसारको तबद छ तस्मत कारण यो अनन्त महिमा सम्पूर्ण जो जान्दछ ब्रह्म विष्णु अन सदा शिव पनि आराधना गर्दछन् जन्दैनन्ती पनि अपार महिमा लाचारीमा पर्दछ बेग्लै नाम भएर दापर पछि श्री व्यास भिन्न थिए 27 अघि भएसके 28 भए एकै वेद थियो अगाडि पढाउने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काई पढुन् कसरै भने तिमाथि करुणा गरे राजाले एक वेद देखे अनि चारै वेदहरू बनाइदिनु भो होला सजिलो भने त्यो वेदान्त ध्यानता गर्न नहुने श्री शूद्रलाई भनी गर्नुभयो रचना पुराण इतिहास तिनका निमित्त पनि यही सम्पूर्ण पुराण व्यास मुनिले जो जो बनाइदिए छोरा श्री सुखदेवले अनि पछि सम्पूर्ण जाने मैले श्री सुखदेवदेखि पहिले सम्पूर्ण जाने जस्तो जानेले अगाडि तिमीमा सोही बताइदिए बेग्लै नाम भएर दापर पछि श्री व्यास भिन्न थिए 27 अघि भइसके 28 भए एकै वेद थियो अगाडि पढाउने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काई पढुन् कसरै भने तिमाथि करुणा गरे राजाले एक वेद देखे अनि चारै वेदहरू बनाइदिनु भो होला सजिलो भने यही सम्पूर्ण पुराण व्यास मुनिले जो जो बनाइदिए छोरा श्री सुखदेवले अनि पछि सम्पूर्ण जाने मैले श्री सुखदेवदेखि पहिले सम्पूर्ण जाने जस्तो जानेले अगाडि तिमीमा सोही बताइदिए बाबा श्री हरिनाम सम्झन हो भन्ने छ छोरो भए गर्ला काज क्रिया पछाडि उसले आफू मरे गए गए आफ्नो वंश रह्यो क्रिया पनि भयो कृते रहे लोकमा पानी पिण्ड चलो उतारा भयो स्वर्गादिकै भोगमा संसारी भए जन्मिए पछि उहाँ जतले वंशै भयो
त्यसको संख्या यहाँ वहाँ न त कहाँ त जन्म व्यर्थ गयो कस्ता हृदयसितले सो पत्रमा पनि पैदाइ गरौंलाई अब भन्दै व्यास गए समेरु गिरीमा वहाँ पुगे है जब बिना त बिखे कुमार भएका जो भरमा चारै थिए यस्ता नारदजी उसै बखतमा आई अगाडि भए सोधे चित्त विकार भो किन भनी ती व्यास लाए अनि सोधे चित्त विकार भो किन भनी ती व्यास लाए अनि पूजा नारदको गरेर तिनाले भन्दा भए यो पने हे सर्वचर्य के मलाई अब त आशा भयो पुत्रको कसले खुसी भए दिनन्द्र वरदानी चापुराई हुन्छ यो पुत्रोपादनको निमित्त अहिले कुन्द